0: अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
1: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, युवाको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
2: मयम चिसापानीबाट
3: काठमाडौँबाट
0: मयम चिसापानी अनि बिचमा नगर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी
4: र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
0: के हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 98461680878 र दुलेगौंडा ढोकफिर्दी छाब्दी देउराली साखी हुँदै मगन चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 98235526363।
6: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
7: प्राध्यापक
6: डाक्टर डेला सिंह जोशी,
7: डाक्टर चुम्बय पुल,
8: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा
7: र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ
7: डाक्टर अस्मिता वाग्ले, रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तिराचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पीयूष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: प्राध्यापक सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
10: वार्ड, आईसीयू, वन आईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टिएमटी, सल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
12: दिनको संकेत सधैँ बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

0: नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असार 10 गते बुधबार, ज्येष्ठ शुक्ल पक्षको दशमी तिथि, सन् 2026 जुन 24 तारीक। कार्यक्रममा सबैभन्दा पहिले आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। मनमा लागेको कुरा पूरा गर्ने इच्छा बलियो हुनेछ। अरूले भनेको सबै कुरा पत्याउनु भन्दा आफ्नै अनुभवलाई आधार बनाउनु राम्रो हुनेछ। बीचमा आएको सानो परिवर्तनले पछि फाइदा दिलाउन सक्नेछ। दिनको अन्त्यमा आफूले गरेको निर्णयप्रति सन्तुष्टि मिल्नेछ। आजको शुभ रंग हल्का सेतो हो भने शुभ अंक 5 रहेको छ। घरमा खुशीको वातावरण बन्न सक्नेछ। परिवारका सदस्यसँग बसेर गरेका सामान्य कुराले पनि मन हल्का बनाउनेछ। धेरै दिनदेखि रोकिएको एउटा काम मिल्ने संकेत देखिन्छ। मनमा नयाँ उत्साह थपिनेछ। आजको शुभ रंग हल्का पहिलो हो भने शुभ अंक 8 रहेको छ। मिथुन राशि। नयाँ खबरले दिनको शुरूआत रमाइलो बन्नेछ। नजिकका व्यक्तिसँगको भेट पुरानो सम्झना ताजा गराउनेछ। सानो सहयोगले ठूलो काम सजिलो बन्न सक्नेछ। बोल्दा मिठो व्यवहार राख्नु राम्रो हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक 2 रहेको छ। कर्कट राशि। आफ्नो समय सही ठाउँमा खर्च गर्दा धेरै काम पूरा हुनेछन्। सानो गल्ती सचाउने मौका मिल्नेछ। हतार नगरी अघि बढ्दा कुनै झन्झट आउँदैन। मन ढुक्क रहनेछ। आजको शुभ रंग 4 रहेको भने शुभ अंक 6 रहेको छ। सिंह राशि। कुनै पुरानो प्रयासको राम्रो नतिजा देखिन थाल्न सक्नेछ। आफ्नो सिप देखाउने अवसर पनि मिल्नेछ। अरूले तपाईँको कामको पुरै प्रशंसा गर्नेछन्। दिनभरि जागर कायम रहनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक 9 रहेको छ। कन्या राशि। आफ्नो इच्छा अनुसार काम अघि बढ्नेछ। नयाँ योजना शुरू गर्ने सोच पनि गर्न सक्नेछ। मनमा भएको डर हट्दै जानेछ र काममा उत्साह थपिनेछ। दिन तपाईँको पक्षमा रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक 1 रहेको छ। तुला राशि। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। व्यापार व्यवसायमा मनज्ञ लाभ रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारसँग मीठो समय व्यतीत हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक 7 रहेको छ। वृश्चिक राशि। पारिवारिक विषयवस्तुमा अल्मलिदा कार्यक्षेत्रमा बाधा हुनेछ। नोकरी वा पेसामा अरूको लागि समय र बुद्धि खर्च गर्नुपर्ने हुनेछ। माताको स्वास्थ्य लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक 6 रहेको छ। धनु राशि।
1: आटेका कार्य सम्पादन हुनेछन्। नयाँ नोकरीमा सफलता मिल्नेछ। दिगो योजनाहरू अघि बढ़ाउँदा लाभ मिल्नेछ। गोपनीय ढंगले गरेको कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक 4 रहेको छ। मकर राशि। हर्ष र प्रसन्नताको साथ समय बित्नेछ। आईएसले गर्दा आर्थिक काममा सफलता मिल्न गाह्रो हुनेछ। कार्यक्षेत्रमा कार्यले तीव्र गति लिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक 4 रहेको छ। कुम्भ राशि। प्रतियोगात्मक क्रियाकलापमा लाभ मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। नयाँ कामको शुरूआत गर्ने समय रहेको छ। न्यायिक क्षेत्रमा पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक 6 रहेको छ। अन्तिममा मीन राशि। विचार नपुर्याएर निर्णय लिँदा आत्मविश्वासमा कमी आउनेछ। व्यापारबाट सजिलो लाभ प्राप्त गर्न सकिनेछ। मेहनत अनुसार आर्थिक लाभ मिल्नेछ। स्वास्थ्य लिएर सजग रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक 3 रहेको छ। आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

Thank you.

Thank you.

안전하게 잘 하시고.

Por favor, repare.

Antenne, die Sünde, Antenne.

Thank you.

0: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, ग्यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मङ्गलसूत्र, बालाचुरा, पञ्चधातु अङ्गुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर्स, मुक्तिनाथ बैङ्कको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811453305।
2: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।
3: स्टुडियो अहिले बिहानको 8 बज्यो।
4: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
5: कहिले धरियाको सुस्केर बन्छ, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँ घर उकाली एराली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
6: कार्यक्रम लोक भाका
5: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक मेरो लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको साथै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी बुधबारको श्रृंखलामा रहेका छौं र आजको श्रृंखलामा रहेर चाहिँ हामीले हजुरहरूको रोजाईमा रहेको भाकालाई हामीले यस कार्यक्रममा स्थान दिनेछौ। आफूलाई मनपर्ने भाका रोजाईमा पार्न चाहनुहुन्छ भने सुन्न चाहनुहुन्छ भने 0654142000 भएर जोडिन सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआत स्वरूप राख्दैछु हिमाली फुलबोलको भाका जसमा आवाज रहेको छ सुरेश अञ्जन अनि देवी खर्ती मगरको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: स्वागत हिमाली फूल टिपेर योजना राजापुरको निकै रमाइलो भाका रहेको थियो कार्यक्रममा स्थान दिइसकेकी छु। अहिलेको लागि भने हामीसँग हाम्रो पहिलो साथी हुनुहुन्छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ। हेलो दर्शन, नमस्कार। हजुर नमस्कार। हजुर दर्शन नमस्ते, नमस्कार। एकदम सन्चै छु। अनि हजुर चाहिँ कहाँदेखि को बोल्नु भयो होला? मलाई त गाह्रो पर्यो हजुर। ए रोसिका लम्साल जी, है कहाँदेखि? अलिक बिर्सिएँ मैले। हजुर बिमारदेखि रोसिकाजी धेरै पछि फोन गर्नुभयो मलाई, त्यही भएर चाहिँ मलाई अलिक गाह्रो लाग्यो। अनि सन्चै हुनुहुन्छ रोसिकाजी?
1: ठिकै छु हजुरलाई कस्तो छ?
0: म पनि एकदमै सन्चै छु। अनि हामीलाई सुन्नु भएको छ कि छैन आज रोसिकाजीले? सुनिरहनुहुन्छ है? हजुर भएर चाहिँ म अहिले चाहिँ काम गर्दैछु, खाना चाहिँ एकछिनमा। अनि हजुर खाना पकाउनु भयो त? अरू चाहिँ एकदम ठिक छ, गर्मी बढिरहेछ। बिमारतिर चाहिँ गर्मी कतिको छ?
1: गर्मी छैन
0: छैन है?
1: हजुर
0: यहाँ त अहिले पनि मलाई गर्मी भइरहेछ कि भित्र पनि। हुन्छ। अनि आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ हाम्रो रोसिकाजीले?
1: आज मलाई हातैको पाउँदाले भन्ने गीत राखिदिनु न।
0: हजुर हुन्छ, यो भाकालाई कार्यक्रममा स्थान दिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झना चाहनुहुन्छ?
1: फर्स्टमा हजुरको लागि यति मिठो स्वरको झन् हुनुहुन्छ, यति राम्रो कार्यक्रम चलाउनुहुन्छ, हजुरको लागि मलाई चाहन्छु। अनि यो गरे अमितको लागि, अनि पछाडिको लागि, गीता बहिनीको लागि, सुगत भाइको लागि, हुना दाजुको लागि, नरेन्द्र मन्दाईको लागि, अमृत दाईको लागि, अनि चन्द्र भाइको लागि, अनि ऋषिराम दाईको लागि, तारागा दाईको लागि, सजमा दिदीको लागि, तन्मा दिदीको लागि, अनि लक्ष्मीलङ्सानको लागि, सायराको लागि, मम्मा दाईको लागि, अनि सरको लागि भन्ने छुट्टिन्छु।
0: हजुर उहाँ हुनुहुन्थ्यो रोसिका लम्सालजी, हामीलाई चाहिँ बिमारदेखि फोन गर्नुभएको थियो, आफूलाई मनपर्ने भाका रोजेर चाहिँ गइसक्नु भएको छ। अहिलेको लागि भने फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँलाई पनि कार्यक्रममा चाहिँ स्वागत गरिहालौ। हेलो दर्शन, नमस्कार। हजुर दर्शन, हजुर दर्शन जित बहादुरजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा। हजुर म एकदमै सन्चै आरामै छु। अनि हजुर चाहिँ कस्तो हुनुहुन्छ? सन्चै आरामै हुनुहुन्छ?
2: ठिकै छ हजुर, हजुरको आशीर्वादले
0: ठिकै हुनुहुन्छ है? ल सधैँ यसरी नै राम्रो अनि स्वस्थ रहनु होला। अनि हामीलाई सुन्नु भएको छ कि छैन?
2: हजुर मैले सुनिरहन्छु।
0: सुनिरहनुहुन्छ, ल अन्तिमसम्म सुनेर साथ दिनुहोला। अनि लामेश्वरातिरको खबर के छ? ठिकै छ है? ल हुन्छ। अनि भाका चाहिँ म त हजुर गाउँले नै होला के रे? हुन्छ, कार्यक्रममा स्थान दिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झना चाहनुहुन्छ? धेरै धेरै धन्यवाद।
2: अनि मेरो कालीलाई,
0: हजुर
2: मेरो विष्णु हुनुहुन्छ यहाँ, विष्णु मेरो साथी हुनुहुन्थ्यो रोसिका लम्सल है, को भन्नुभएको थियो?
0: हजुर हजुर रोसिका लम्सल जी हुनुहुन्छ।
2: मलाई सुनाउन चाहन्छु अनि हजुर हामी पछि हामी सम्पूर्ण भन्दै बिदा हुन्छ। हस् नमस्कार।
0: हस् हुन्छ, नमस्कार, बाई बाई, शुभ दिन। हजुर उहाँ हुनुहुन्थ्यो जित बहादुरजी, हामीलाई फोन गर्नुभएको थियो लामेश्वरा भदौरेदेखि, आफूलाई मनपर्ने सदा झै म त हजुर गाउँले भाका रोजेर गइसक्नु भएको छ। अरू साथीहरूले पनि फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने ढिला नगरिकन हाम्रो रोसिकाजीको रोजाइमा रहेको हातैको पौजाले बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ कुशल बेलवासी अनि शान्ति श्री परियारको। अहिलेको लागि भने यो फाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: हजुर, हातैको पौजाले बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो कुशल बेलवासे अनि शान्तिश्री परियारको। यो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि हामीसँग चाहिँ साथी हुनुहुन्छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गर्दछौ। हेलो दर्शन, नमस्कार। हजुर हजुर, कोही साथी हुनुहुन्थ्यो तर फोन चाहिँ काटिएको छ, फेरि पनि फोन गर्नुहोला भन्न चाहन्छु। जसले पनि फोन गर्नुभएको थियो, अरू साथीहरूले पनि फोन गर्न सक्नुहुनेछ। आज चाहिँ हामी बुधबारको श्रृंखलामा रहेर तपाईँहरूकै रोजाइमा रहेको भाकालाई चाहिँ कार्यक्रममा स्थान दिनेछौ भन्दै फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ। हेलो दर्शन, नमस्कार। हजुर
1: नमस्ते।
0: नमस्ते नरेन्द्र रिमालजी।
1: हजुर
0: सन्चै आरामै हुनुहुन्छ?
1: आरामै छु।
0: आरामै हुनुहुन्छ है? अनि के गर्दै हुनुहुन्छ?
1: हजुर
0: के गर्दै हुनुहुन्छ?
1: ए, बसिएर कार्यक्रम सुनेको।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ? अनि स्याङ्जातिर चाहिँ कतिको गर्मी लागिरहेछ अहिले?
1: हजुर
0: स्याङ्जातिर चाहिँ कतिको गर्मी लागिरहेछ?
1: म स्याङ्जा होइन, कास्की हो।
0: ए हजुर, चाहिँ बलरामजी बोल्दै हुनुहुन्छ होइन?
1: बलराम बुवा
0: झुक्की है, माफ गरिदिनु होला। अनि आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ हाम्रो बलरामजीले?
1: मैले आज यो खोली बग्यो सागर छुनलाई।
0: खोली बग्यो सागर छुनलाई भन्नुभयो है? अनि अन्तिममा कसलाई सम्झन चाहनुहुन्छ?
1: सर्वप्रथम तिमीलाई हो।
0: हस् धेरै धेरै धन्यवाद।
1: अनि तिम्रै ड्याड मामलाई
0: हजुर धन्यवाद।
1: र अघि पछि आउने हिरो सिकाहरू जितबहादुरहरू सबैलाई
0: हस् हुन्छ, अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त।
1: ल हुन्छ, धन्यवाद।
0: हस् हुन्छ। हजुर हुनुहुन्थ्यो बलरामजी, हामीले फोन गर्नुभएको थियो कास्कीकोटदेखि, आफूलाई मनपर्ने भाकाहरू चाहिँ गइसक्नु भएको छ। अहिलेको लागि भने ढिला नगरिकन हाम्रो जित बहादुरजीको रोजाइमा रहेको म त हजुर गाउँले बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, स्वीकार्नुहोला है त।

0: हजुर, म त हजुर गाम्लेबोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो शंकर पन्त अनि सुनिता बुढा छेत्रीको। यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि साथीहरूले चाहिँ फोन गर्न सक्नुहुनेछ 0625 4 14 2 00 को बाटो भएर हामीमा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने भाका रोज्न सक्नुहुनेछ भन्दै फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। हेलो दर्शन, नमस्कार। हजुर
1: नमस्ते।
0: रञ्जिताजी बोल्दै हुनुहुन्छ?
1: हजुर।
0: अनि के छ रञ्जिताजी, सञ्चारमै हुनुहुन्छ?
1: हजुर ठिकै छ। अनि हजुर
0: मेरो नि एकदम ठिकै छ। अनि धेरै पछि फोन गर्नुभयो, कतातिर व्यस्त हुनुहुन्थ्यो होला?
1: बिजी थियो अनि त्यही भएर सुन्न त सुनिरहेको छु।
0: सुनिरहनुहुन्थ्यो तर फोन गर्न चाहिँ अलिक व्यस्तताको कारण नभ्याएर चाहिँ नगर्नुभएको है?
1: हजुर।
0: ल हुन्छ, अनि चाहिँ आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ हाम्रो रञ्जिताजीले?
1: मलाई चाहिँ मैलो रिबन भन्ने बजाइदिनु न।
0: मैलो रिबन भन्नुभयो? पुरानो भाका हो?
1: हजुर।
0: हजुर हुन्छ, यो भाकालाई कार्यक्रममा स्थान दिनेछु। अनि अन्तिममा कसलाई सम्झन चाहनुहुन्छ?
1: हजुरको लागि
0: हस्, धेरै धेरै धन्यवाद।
1: जति पनि साथीहरूले फोन गर्नुहुन्छ उहाँको लागि भन्दै छुट्टिन्छु तपाईँ।
0: हजुर हुन्छ, बाई बाई, शुभ दिन। हजुर, उहाँ हुनुहुन्थ्यो रञ्जिताजी, हामीलाई फोन गर्नुभएको थियो यहीँ नजिकै दुलेगौडादेखि। आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ। अहिलेको लागि भने ढिला नगरिकन चाहिँ हाम्रो बलरामजीको रजाईमा रहेको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। बग्यो खोली सागर भेट्नलाई बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ जमुना सनम अनि बिरु लामाको। र यो भाका सँगसँगै हामी छोटो व्यवसायको सम्झाउनु पर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज सुन्दै गर्नुहोला है त।

0: हजुर, मैले रिबन बुलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो मोहन खड्का अनि सन्ध्या बुढाको भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। अब अन्त्यमा फेरि पनि एकजना साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरौ। हेलो दर्शन, नमस्कार। हजुर
1: हजुर,
0: दरमायाजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा। हजुर हुन्छ, अनि अन्त्यमा कसलाई सम्झन चाहनुहुन्छ?
1: हजुरको लागि अनि साथीहरू भन्न पर्दा अनि के भन्छ, अमृत दाई, उमना दाई, नरेन्द्र दाई, अनि टेकु छेत्री दाई, तारवान दाई, बलराम दाई, अनि के भन्छ खगीमाया साथी रसिका चेताना सम्पूर्णको लागि, सुशीला बहिनीको लागि भन्दैछु। नमस्ते।
0: हुन्छ, नमस्कार, शुभ दिन। हजुरमा हुनुहुन्थ्यो दलमायाजी, फोन गरेर आफूलाई मनपर्ने भएको रुचिले गरिसक्नु भएको छ। अहिलेको लागि भने खगीमायाजीको रुचाइमा रहेको सानो सानो घर सगुलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ वसन्त थापा अनि देवी खर्ती मकरको। अहिलेको लागि भने यो भाकालाई कार्यक्रममा स्थान दिँदैछु, स्वीकार्नुहोला है त।

हजुर, सानो सानो घर सबलको भाका रहेको थियो र यो भाका सँगसँगै चाहिँ आजको हामी आजको श्रृंखलाबाट चाहिँ छुटेर जानुपर्ने बेला भइसकेको छ। हामी चाहिँ कार्यक्रमको अन्तिममा आइसकेका छौं। आजको श्रृंखलामा हामीलाई फोन गरेर साथ दिनुहुने सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ हाम्रो दलमायाजीको रोजाईमा रहेको तौलीमा झरहे कान्छु बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ मौसम गुरूङ अनि सुनिता बुढा छेत्रीको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज जन्तर मनको आवाज सुन्दै गर्नुहोला है त।

0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो हैन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98-1-71-656।
4: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
5: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्युजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
5: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
5: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98-4-61-7-69 र 98-4-61-15-644।
5: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
6: स्टुडियो अहिले बिहानको 9 बज्यो।
2: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98-165-95-301।
7: सँगै धर्मराज भट्टको नमस्कार।
8: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
7: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
8: राजसपाको केन्द्रीय सदस्य छान्न केबीरमा निर्वाचन हुँदै 8 घण्टा समय लाग्ने 900 सदस्यको लागि 400 भन्दा बढ़ीको उम्मेद्वारी।
7: अधिकांश स्थानीय तहहरूले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै 64 पालिकाको समय अगावै सार्वजनिक।
8: विद्युतीय सवारीमा आकर्षण बढ्दो, 11 महिनामा 25 अर्ब मूल्य बराबरका सवारी साधन आयात।
7: ट्रम्पको इरान युद्ध नीति विरूद्ध अमेरिकी कंग्रेसको पहिलो हस्तक्षेप, युद्ध रोक्न प्रस्ताव पारित, बाध्यकारी नहुने अवस्थाले चिन्ता।
8: र उज्बेकिस्तान पराजित गर्दा रोनाल्डोको अभूतपूर्व कीर्तिमानी, क्रोएसियाको पहिलो जीत कंगो र कोलम्बियाको खेल जारी।
9: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्ड पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
7: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय सदस्य चयनका लागि आज मतदान हुँदैछ। सभापतिमा रवि लामी छाने, वरिष्ठ नेता बालेन्द्र शाहको प्रस्तावमा हिजै निर्विरोध निर्वाचित भइसक्नु भएको छ। रासोपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार राति नै केन्द्रीय समिति सदस्यका लागि उम्मेद्वारी दर्ता भएको छ। आयोगले आधिकारिक रूपमा सार्वजनिक नगरे पनि 900 जना केन्द्रीय सदस्यका लागि 400 भन्दा बढ़ीले उम्मेद्वारी दर्ता गराएका छन्। केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ। अहिले केही बेरमा नामावली प्रकाशन गर्ने गरी रूजु धमाधम भइरहेको छ। त्यसपछि मतदान शुरू गर्ने तयारी छ। निर्वाचित 900 जना मध्येबाट पदाधिकारी चयन गरिनेछ। पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ। मतदानका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिने भएको छ। विदेशमा रहेकाहरूले एप मार्फत मतदान गर्नेछन्। 4500 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधिहरूलाई मतदान गर्न 8 घण्टा समय लाग्ने अनुमान गरिएको छ, तर त्यसको नतिजा भने 2 घण्टाभित्र सार्वजनिक गरिनेछ। केन्द्रीय समितिमा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका 3 जनाको उम्मेद्वारी परेको छ। प्रधानमन्त्री शाहका प्रमुख राजनैतिक सल्लाहकार अस्तिम शाह, नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेद्वारी दिएका छन्। रासोपाको विधानले वरिष्ठ नेता स्वत रहने गरेको छ। सभापति एक महिला सहित 3 उपसभापति, 2 महामन्त्री तथा 1 महिला सहित 5 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ। त्यसै गरी 1 कोषाध्यक्ष, 2 सहकोषाध्यक्ष, 1 प्रवक्ता र 3 सहप्रवक्ता मनोनयन गरिनेछ। रासोपाको समिति 151 सदस्य हुनेछ, जसमा 900 जना सदस्य निर्वाचित हुँदा 51 जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ। 7 प्रदेशका सभापति स्वत पदेन सदस्य हुनेछन्।
8: स्थानीय सरकारहरूले आज आगामी आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछन्। असार 10 गते भित्र बजेट ल्याउनुपर्ने व्यवस्था अनुसार आज बजेट ल्याउन लागेका हुन्। कतिपय स्थानीय तहहरूले बजेट ल्याइसकेका छन्। बाँकीले आज बजेट ल्याउने तयारी गरेका हुन्। संविधान त स्थानीय सरकार संचालन ऐन अनुसार हरेक स्थानीय तहले असार 10 गते भित्र आगामी वर्षको बजेट गाउँ वा नगरसभामा पेश गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्था रहेको छ। देशकै सबैभन्दा ठूलो स्थानीय तहको रूपमा रहेको काठमाडौँ महानगरपालिका सहित 64 वटा स्थानीय तहहरूले समय सीमा अगावै बजेट पेश गरिसकेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा प्रविष्ट भएको तथ्याङ्क अनुसार कोशी प्रदेशका 5, मधेसका 19, बागमतीका 11, गण्डकी प्रदेशका 12, लुम्बिनी प्रदेशका 7, कर्णालीका 4 र सुदूरपश्चिम प्रदेशका 6 वटा स्थानीय तहले असार 10 अगावै बजेट पेश गरिसकेका छन्। असार मसान्तभित्र बजेट पारित नगरीमा साउन 1 देखि खर्च गर्न नपाउने बजेट होलिडिएको अवस्था सिर्जना हुन्छ। विगतका वर्षहरूमा विभिन्न विवादका कारण कतिपय स्थानीय सरकारले समयमा बजेट ल्याउन नसक्दा बेखर्ची बन्न परेको थियो।
7: खोटाङको दिगतेल रूपाकोट मजुवागढ़ी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ। बाँदरको आतंकबाट पीड़ित किसानलाई राहत दिलाउन नगरपालिकाले 15 नगरसभाबाट हरेक ओडा तथा टोलमा बाली हेरालो राख्नका लागि बजेट विनियोजन गरेको छ। नगर उपप्रमुख विशन राईले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा बाँदर लगायत वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि 45 लाख रूपियाँ छुट्याइएको छ। बाँदरको समस्यालाई निराकरण गर्नका लागि बाली हेरालो राख्ने नीति तथा कार्यक्रम पारित गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो। बाँदरको समस्या समाधान गर्न संघीय सरकार तथा छिमेकी पालिकाहरूसँगको समन्वयमा अल्पकालीन र दीर्घकालीन योजना बनाइएको छ। जिल्लाका 10 स्थानीय तहमध्ये अलिस्ती, तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा गाउँपालिका र दिप्रुङ चुइचुम्बा गाउँपालिकाले असार 7 गते नै नीति कार्यक्रम प्रस्तुत गरिसकेका छन्। 2 नगरपालिका र 8 गाउँपालिका रहेको जिल्लामा 5 स्थानीय तहले आज नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्।
8: चालू आर्थिक वर्षको 11 महिनामा 2555,59,00,000 16,000 बराबरका 10,885 वटा विद्युतीय सवारी साधन आयात भएका छन्। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको 11 महिनाको अवधिमा 50 किलोवाट क्षमतादेखि 201 किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारी साधन आयात भएका हुन्। यो अवधिमा 5,65,00,000,00 बराबरका 50 किलोवाट क्षमताका 3,680 वटा विद्युतीय वाहन आयात भएका छन्। सोही अवधिमा 16,49,80,46,000 बराबरका 51 किलोवाटदेखि 100 किलोवाटका 6,357 वटा विद्युतीय सवारी साधन भित्रिएका भन्सार विभागले जनाएको छ।
7: महासंचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
10: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
11: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन घरको।
9: यो हो महासंचार नेटवर्क, समयको आवाज, समयको आवाज।
7: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
8: अब बाँकी समाचार। हिजो साँझ पौडी खेल्दा फेवातालमा डुबेर बेपत्ता भएका युवकको शव भेटिएको छ। कास्कीको पोखरा महानगरपालिका 6 स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका महानगरपालिका 15 रामबजार बस्ने 19 वर्षीय अमर थापा छेत्रीको शव सशस्त्र प्रहरीको गोताखोरको टोलीले फेला पारेको हो। उनी साँझ 7 बजे फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 कालिका गन कास्कीबाट उनको खोजी कार्यको लागि गोताखोर सहितको टोली परिचालन भएको थियो। टोलीले फेवातालको करिब 25 फीट गहिराईबाट उनको शव बाहिर निकालेको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। यसैबीच दाङको तुल्सीपुरमा एक महिलाको शव फेला परेको छ। तुल्सीपुर उपमहानगरपालिका 13 गिदी यानी कि 60 वर्षीय चेच्या चौधरीको आफ्नै घर नजिकको मकैबारीमा हिजो बेलुकी मृत अवस्थामा फेला परेकी हुन्। इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरीक्षक असीम हमालका अनुसार शव पोस्टमार्टमको लागि तुल्सीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ। मृतकले मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
7: अन्तर्राष्ट्रिय समाचार। अमेरिकी संसद कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान विरूद्धको युद्ध नीतिप्रति असहमति जनाउँदै सैन्य कार्यवाही रोक्न ऐतिहासिक कदम चालेको छ। संसदले पहिलो पटक वार पावर सम्बन्धी प्रस्ताव पारित गर्दै ट्रम्प प्रशासनलाई इरानसँगको युद्ध अन्त्य गर्न दवाब दिएको छ। रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी सिनेटले केही रिपब्लिकन सांसदको समर्थनमा प्रस्ताव पारित गरेको हो। यस अनुसार ट्रम्पले अब इरानमा युद्ध रोक्न वा सैन्य कार्यवाही जारी राख्नु अघि कंग्रेसको स्वीकृति लिनुपर्नेछ। यसअघि प्रतिनिधि सभाले पनि यही प्रस्ताव पारित गरिसकेको थियो, जसले ट्रम्पको युद्ध रणनीतिप्रति दुवै संसदबाट स्पष्ट असन्तुष्टि देखिएको छ। 50-48 मतसहित पारित भएको यो प्रस्ताव कंग्रेसका दुवै सदनबाट पारित भए पनि यो राष्ट्रपति ट्रम्प समक्ष हस्ताक्षरका लागि पठाइने छैन र यसले प्रत्यक्ष कानूनी हैसियत पनि राख्ने छैन। विशेषज्ञका अनुसार यो कदमले ट्रम्प प्रशासनमाथि इरानसँगको तनाव अन्त्य गर्न कूटनीतिक समाधान खोज्न दवाब अझ बढ़ाउने देखिए तापनि यो बाध्यकारी नभएकाले थप आशंका उब्जिएको छ। सन् 1973 युद्ध शान्ति प्रस्ताव पारित भएदेखि नै कंग्रेसका दुवै सदनले राष्ट्रपतिलाई सैन्य कार्यवाही अन्त्य गर्न निर्देशन दिने समवर्ती प्रस्तावलाई अनुमोदन गरेको यो पहिलो पटक हो।
8: अब खेल समाचार। पोर्चुगलका भेटरान स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले फुटबल इतिहासमा अर्को अभूतपूर्व कीर्तिमान कायम गरेका छन्। जारी फिफा विश्वकप अन्तर्गत समूह के को खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई 5-0 फराकिलो अन्तरले पराजित गर्दा रोनाल्डोले 2 गोल गर्दै इतिहास रचेका हुन्। यो जीतसँगै 41 वर्षीय रोनाल्डो 6 वटा फरक फरक विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाड़ी बनेका छन्। यसअघि उनले अर्जेन्टिनाका लियोनल मेस्सीसँगै 5 वटा विश्वकपमा गोल गरेको कीर्तिमान साझेदार गरेका थिए। ह्युस्टनमा भएको खेलमा उज्बेकिस्तान विरूद्ध 2 गोल गरेसँगै विश्वकपमा रोनाल्डोको कुल गोल संख्या 10 पुगेको छ। यससँगै उनले पोर्चुगलका महान फुटबलर स्वर्गीय युसेबियोको 9 गोलको कीर्तिमानलाई उछिन्दै विश्वकपमा पोर्चुगलका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाड़ीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। विश्वकपमा डेब्यू गरिरहेको उज्बेकिस्तानको लागि यो खेल निराशजनक रहयो। यस्तै विश्वकप अन्तर्गत आज बिहान सम्पन्न खेलमा वैकल्पिक खेलाड़ी बुदिमिर को गोलमा क्रोएसियाले पहिलो जित निकालेको छ। समूह एलको निकै रोमाञ्चक र निर्णायक खेलमा क्रोएसियाले पानामा विरूद्ध 1-0 जित निकालेको हो। क्यानाडाको टोरन्टो स्टेडियममा भएको खेलमा जित निकालेसँगै क्रोएसियाले विश्वकपको नकआउट यात्रा कायम राखेको छ। अर्को खेलमा पानामाले इंग्ल्याण्डसँग र क्रोएसियाले घानासँग समूह चरणको अन्तिम खेल खेल्नेछन्। यसैबीच समूह एलको खेलमा घानाले पूर्व च्याम्पियन इंग्ल्याण्डलाई गोलरहित बराबरीमा रोकिएको छ। बोस्टनमा भएको यस खेलमा अंक बाँडेसँगै दुवै टोली नकआउट चरणको नजिक पुगेका छन्। यो नतिजासँगै इंग्ल्याण्ड र घाना समूहको शीर्ष दुई स्थानमा कायम रहेका छन्। अब समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डले पानामा र घानाले क्रोएसियाको सामना गर्नेछन्, जहाँ दुवै टोलीलाई अर्को चरणमा स्थान सुरक्षित गर्न मात्र एक एक अंक बराबरीको आवश्यकता पर्नेछ। विश्वकपमा अहिले कोलम्बिया र कंगोबीच प्रतिस्पर्धा भइरहेको छ।
7: अब मौसम मनसुनी वायु कमजोर हुँदा पानी कम परेकाले गर्मी बढ़ेको छ।

0: एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
1: वाओ,
2: यही आउँदो असार 13 गते दोस्रो शनिबार
3: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
4: उपचार हुने रोगहरू,
3: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
4: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
3: कपाल झर्ने समस्या,
4: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
3: टाउको तथा शरीरको चाया,
4: बुढेसकालमा छाला चिलाउने रोग,
3: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
4: छाला तथा यौनाङ्गमा आउने मुसा,
3: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
2: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9876178887।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी चार दुलेगौडा।
0: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
5: अब चिन्ता नलिनुहोस्, शरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
5: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
5: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
0: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि,
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी चार, हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465010950।
13: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाचे पानी।
14: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
13: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला।

0: कि दुई गाछे पानी नयाँ पुल र चेवन धामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
1: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
2: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
0: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422। दिपेश मल्ल ठकुरी 9508501420।
2: दीप मल्ल ठकुरी 9406041530।
3: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
2: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9508603507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
6: १०३.८ अन्तर्मनको आवाज।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
4: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के, बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ, बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
5: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच सुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको,
6: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासिलो सुनचारी पसल खोजौला नि।
5: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
7: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ,
8: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811160069, राजु विश्वकर्मा 9807162।
9: सिप सिकौ भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ, त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
10: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
9: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन

0: 28 र 9560624646।
1: नि सन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
0: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
0: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-887।
3: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
4: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
3: कहाँ?
4: गण्डकी मेडिकल हल।
2: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
2: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
3: गण्डकी मेडिकल हल दुलेगौंडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 06-5-90-369, मोबाइल 98-40-82-69-26।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98-5-60-23-420, 98-0-41-54-674 र 98-4-60-23-420।
3: ओहो
7: ला ल ल मरेँ नि के हो?
3: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो?

0: बच्चा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि स्थितिको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोह निलाउने खालको छ।
1: कहाँ बनाएछन् रो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
0: हुन्छ नि खुब। पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्ष भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान

0: तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कूल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622।
1: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी
2: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
3: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828810 9008828811 र 9008828816
4: ए सबिना यस्तो हतारमा कता हो
5: ए प्रदीप हेर न बेहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
4: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
6: हजुर हामी कहाँ छापावाला सुन्दा आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू हजार अनुसारका गरगहना तयार पार्नु साथै हरेक बिक्री पनि गरिन्छ उचित मूल्य सम्पर्क बनकेवा कालिका सुनचादी पसल दुलेगौडा बनकेवा चोक पनाउ प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य देवकाज मोबाइल 9877578 र 9877142
7: वरिष्ठ मुटु रोग विशेषज्ञ
8: कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
7: लक्षित समूहहरू
8: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू
7: मुटुको बाथरोग
8: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू
7: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू
8: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू
7: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू
8: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू
7: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू
8: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू
7: हृदय चक्कर र रिङ्गटा लाग्ने छाती दुख्ने र भारी हुने श्वास फेर्न गाह्रो हुने बिरामीहरू
8: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू
7: पेसमेकर सम्बन्धीका बिरामीहरू
9: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493 552-494 र 582-778
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
10: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
0: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो
11: नोकिया ब्रांड को सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ।
12: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइट का भेराइटी र लाइट को चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
11: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
12: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
10: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा।
13: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894156599 छ।
14: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
15: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
14: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
15: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
16: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
17: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
10: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
16: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
10: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
14: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
14: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र द्वारा गाडी धुने व्यवस्था रहेछ नि।
11: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
18: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
10: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
18: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
19: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर भोज बहादुर सुनार।
20: मोबाइल 9008586।
21: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो भोर बाराही

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
1: हजुर, सिग्नल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट

0: सुरु गरेको सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
1: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9856078302।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
3: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
2: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
3: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
3: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712740
4: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
6: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
7: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
4: ए हो र हस् दाई म आजै जान्छु
8: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
9: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9556062891
10: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
11: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
10: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
11: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
10: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
11: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
10: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
11: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
10: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाइ घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
11: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
10: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
11: हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिदी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
12: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9853519122 9800528 र 9840609246।
13: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
15: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागण्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9855324775 र 9801132475।
16: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
17: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
16: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, फेरको चिन्ता लिनु भएको छ यो दिदीले?
17: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
16: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
18: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, वर्षबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
19: स्टुडियो
20: अहिले बिहानको 10 बज्यो।
13: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
21: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
22: धोरबाराही हाइलाइट्सको साथमा
23: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
22: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।

0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभर एकसाथ सुन्दै हुनुहुन्छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बिहान 9 बजेदेखि हुने भनिएको मतदान लम्बिने भएको छ। 99 जना केन्द्रीय सदस्य पदका लागि हुने निर्वाचनमा अहिलेसम्म निर्वाचन आयोगले सर्ट लिस्ट नै निकाल्न सकेको छैन। खुल्ला र समावेशी क्लस्टर मिलाएर भोटिङ मेसिनमा मिलाउनु पर्ने हुन्छ, तर आयोगले उम्मेद्वारहरूको सर्ट लिस्ट उपलब्ध नगराउँदा प्रक्रिया अगाडि नबढ़ेको प्राविधिक नवराज पाण्डेले जानकारी दिनुभयो। मतदान गर्न एक व्यक्तिका लागि कम्तीमा 20 मिनट लाग्ने उहाँले जानकारी दिनुभएको छ। 99 केन्द्रीय सदस्य पदका लागि 400 बढ़ीले उम्मेद्वारी परेको आयोगले जनाएको छ। मतदानमा झण्डै 4500 हाराहारीमा मतदान हुने जनाइएको छ। यदि सबैले मतदान गरेमा कम्तीमा पनि 15 देखि बढ़ीमा 20 घण्टासम्म लाग्ने पाण्डेको भनाइरहेको छ। आयोगले मतदानका लागि 2 प्रक्रिया अवलम्बन गरेको छ भने प्रवासका लागि एपबाट हुनेछ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। पहिलो चरणको मतदान सकिएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको निर्वाचन हुनेछ। रासोपामा 19 पदाधिकारी र 151 सदस्य केन्द्रीय समितिको व्यवस्था रहेको छ। रासोपाले मतदानको लागि राम लक्ष्मण भोटिङ मशिन समेत प्रयोग गर्ने भएको छ। मतदान स्थलमा 80 मशिन तयारी अवस्थामा राखिएको पाण्डेले जानकारी दिनुभयो। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा पक्राउ पर्नुभएका पौडेललाई प्रहरीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिजो म्याथपका लागि अदालत पेश गरेको हो। न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट पहिलो पटक 7 दिनको म्याथप भएको विशेष अदालत प्रशासन शाखाले जनाएको छ। आदेश पछाडि आरोपित पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ। पौडेललाई अस्ति सोमबार सुर्खेतबाट पक्राउ गरेर हिजो काठमाडौँ लगिएको हो। यसैबीच एमाले पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहा गर्न माग गरेको छ। चरा तथा पंक्षीहरूमा लाग्ने अति संक्रामक भाइरल रोग बर्ड फ्लू यस वर्ष अहिलेसम्म 11 जिल्लाका 82 ठाउँमा देखिएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार गएको चैत 4 गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लू अहिलेसम्म 11 जिल्लाको 82 ठाउँमा फैलिएको छ। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू देखिएको छ। अहिलेसम्म बर्ड फ्लूबाट प्रभावित भएका 5,79,858 पंक्षी र 9,89,313 अण्डा 1,95,485 किलो दाना नष्ट भएको विभागले जनाएको छ। कोशी प्रदेशमा 1 महिनासम्म रोग नियन्त्रणका लागि पंक्षीको सरपुसारमा रोक लगाइएकोमा अहिले रोग नियन्त्रणमा आएपछि 100 लाख खोकुलो बनाइएको छ। दाहालका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासीमा रोग नियन्त्रण आइसकेको छ। काठमाडौँ उपत्यकाका 3 जिल्ला र काभ्रेमा केही स्थानमा बर्ड फ्लू रोगको प्रकोप देखिएको जनाइएको छ। उपत्यकामा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। चालू आर्थिक वर्षको प्रथम 11 महिनामा 25,55,69,00,000 16,000 बराबरका 10,845 विद्युतीय सवारी साधन नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको 11 महिनाको अवधिमा 50 किलोवाट क्षमतादेखि 201 किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारी साधन आयात भएका छन्। उक्त अवधिमा 5,65,00,000 बराबरको 50 किलोवाट क्षमताका 3,680 विद्युतीय वाहन आयात भएका छन्। सोही अवधिमा 16,49,79,00,046,000 बराबरका 51 किलोवाटदेखि 100 किलोवाटको 6,357 विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन्। तनहुमा 17,948 प्रतिष्ठानको गणना भएको छ। जिल्ला आर्थिक गणना कार्यालय तनहुले वैशाखको 2 गतिदेखि असारको 7 गतिसम्म 17,948 प्रतिष्ठानको आर्थिक गणना सम्पन्न भएको जनाएको छ। आर्थिक गणना कार्यालयका प्रमुख ऋषिराम सिग्देलले 17,875 प्रतिष्ठानको कागजी प्रश्नावली मार्फत र 73 प्रतिष्ठानको ई सेन्सर मार्फत गणना गरिएको जानकारी दिनुभयो। तनहु जिल्लामा 2075 सालमा गरिएको आर्थिक गणनामा 12,433 प्रतिष्ठानको गणना गरिएको छ। हालको गणना कार्यका लागि 17,366 लक्ष्य राखिएकोमा सबैभन्दा बढ़ी प्रतिष्ठानको गणना गरिएको सिग्देलले जानकारी दिनुभयो। उहाँले भन्नुभयो लक्ष्य भन्दा 103% बढ़ीले गणना कार्य सम्पन्न भएको छ। गणना संख्या अझै बढ़नेछ र असार मसान्त सम्ममा प्रतिष्ठानको अन्तिम संख्या प्राप्त हुनेछ। आर्थिक गणनामा गणनाको दायरा भित्र पर्ने सन्दर्भ अवधिमा आर्थिक क्रियाकलाप सञ्चालन गरेका सबै प्रतिष्ठानको तथ्याङ्क संकलन गरिने जनाइएको छ। यस्तै गणना कार्य समन्वय गर्न जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला आर्थिक गणना समन्वय समिति गठन गरिएको थियो भने पालिका स्तरमा मेयर र वडा तहमा वडा अध्यक्षको संयोजकत्वमा समन्वय समिति गठन भएका थिए। सुरक्षित आप्रवासन सामी कार्यक्रमबाट चालू आर्थिक वर्ष 2076 देखि 2082 सालको मसान्त स्तम्भमा वैदेशिक रोजगार सम्बन्धी 774 वटा मुद्दा फर्चहरू भएको छ। वैदेशिक रोजगारीका क्रममा ठगी करार उल्लंघन मृत्यु भएका अरूको शव ल्याउन जेल परेका अरूलाई निकाल्न दुर्घटनामा घाइते भएका तथा उद्धार गरिएका लगायतको शीर्षकमा मुद्दा दर्ता भएको हो। छ वर्षको अवधिमा 956 वटा दर्ता मध्ये 182 वटा मुद्दा अझै फर्चटुन बाँकी रहेको सुस्वामी कार्यक्रमले जनाएको छ। सुरक्षित आप्रवासन कार्यक्रम स्वामी 2073 साल मंगिर 1 गतेदेखि सञ्चालन भएर आयोजनको अवधिमा उक्त संख्यामा मुद्दा परिचय गरेको सुरक्षित आप्रवासन स्वामी जिल्ला प्रबन्धक मगरले जानकारी दिनुभएको छ। उहाँले वैदेशिक रोजगारीको क्रममा आइपर्ने समस्यालाई न्यूनीकरण गर्न स्वामी कार्यक्रमको भूमिका महत्वपूर्ण भएको भन्दै नगरपालिकाहरूले साथ सहयोग गर्दै आउनुपर्ने बताउनु भएको थियो। तनहुको बेस नगरपालिकाले स्थानीय जल सम्पदा र जलीय जैविक विविधताको संरक्षणका लागि कड़ा कदम चाल्ने भएको छ। नगरपालिकाले नगर क्षेत्रभित्रको नदी ताल पोखरी र तलैयामा पाइने जलचर र जलीय जैविक विविधताको संरक्षणमा सहयोग गर्न नगरवासीहरूलाई अपील गर्दै कानून प्रावधान उल्लंघन गरी कार्यवाही गर्ने चेतावनी दिएको हो। जलस्रोत र जलचरमा आश्रित समुदायको जीविकोपार्जन प्रवर्धन गर्ने तथा जलचक्रसँग जोड़िएको सांस्कृतिक अन्तर सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले नगरपालिकाले व्यास नगरपालिकाको जलचक्र जलीय जैविक विविधता संरक्षण ऐन 2081 जारी गरिसकेको जनाएको छ। नेपालको संविधानको धारा 226 जलचर संरक्षण ऐन 2017 दफा 5 ग र स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 102 बमोजिम यो कानून निर्माण गरेर कार्यान्वयनमा ल्याइएको हो। प्रमुख प्रशासकीय अधिकारी सुखदेव लम्सालका अनुसार मादी र सेती नदी सहित नगरभित्रका कलिस्ती छाप्दै साङ्गे बुल्दी पिस्ती खिरघादी जस्ता खोला नाला तथा ताल पोखरीमा पाइने रैथाने प्रजातिका माछाहरूको वंश संरक्षण गर्न विशेष निगरानी थालिने जनाइएको छ। कास्कीको पोखरा महानगरपालिका स्थित फेवा तालमा डुबेर एकजना 19 वर्षका युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका 15 रामबजार बस्ने अमर थापा पोखरा महानगरपालिका 6 स्थित फेवा तालमा पौडी खेल्ने क्रममा डुब्नु भएको हो। घटना लगतै सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गण हेड क्वार्टर कालिका पोखराबाट गोताखोर सहितको विपद व्यवस्थापन टोलीले उहाँको खोजीमा लागेको थियो। मंगलबार राति करिब 8 बजेको समयमा उद्धारका लागि सशस्त्र प्रहरी सहित अन्य सुरक्षा निकायका जनशक्तिहरू खटिएको भए पनि थापा करिब 1.5 घण्टापछि फेला परेको जनाइएको छ। तनहुँ जिल्लाको पोखरा मुगलिन सड़क खण्ड अन्तर्गत पृथ्वी राजमार्गमा पछिल्लो 24 घण्टामा दुईवटा सवारी दुर्घटना भएका छन्। असारको 9 अर्थात हिजो बिहान 6 बजेदेखि आज बिहान 6 बजेसम्मको अवधिमा भएको दुर्घटनामा 3 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाइते मध्ये 1 जनाको अवस्था मध्यम रहेको छ भने 2 जनालाई सामान्य चोट लागेको छ। घाइते मध्ये 1 जना उपचार गराइरहेका छन् भने 2 जना उपचारपछि डिस्चार्ज भएका छन्। दुर्घटनामा 2 वटा सवारी साधनमा क्षति पुगेको र जसमा 1 ट्रक र 1 ट्याङ्कर रहेका छन्। यसैबीच भानु नगरपालिका 3 सामबास स्थित डुब्रे बेसी शहर पुत्री सड़क खण्डमा मिनी बस र मोटरसाइकल ठोकिँदा 1 जना घाइते भएका छन्। बेसी शहरबाट डुम्रे तर्फ आउँदै गरेको G1/5773 नम्बरको मिनी बसले विपरीत दिशाबाट जाँदै गरेको G10/2017 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै प्रहरीले सवारी चालकलाई गति नियन्त्रणमा राख्न, ट्राफिक नियमको पालना गर्न र वर्षा याममा थप सावधानी अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही ठाउँमा आज पनि तातो लहर कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले निकालेको बुलेटिन अनुसार पश्चिम तराईमा अत्याधिक गर्मी र देशको अन्य पहाड़ी भूभागमा पनि वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा केही ठाउँमा पनि पछिल्लो केही दिन गर्मी कायमै रहेको छ। यसैबीच कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा भने मध्यम वर्षा तथा हिमाली भेगमा हिमपातको समेत सम्भावना रहेको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा हिमाली भेगका 1-2 ठाउँमा पनि वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको केही ठाउँ तथा मधेस बागमती र गण्डकी प्रदेशको तराई भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। यस्तै देशका विभिन्न भागमा एकातिर गर्मी र तातो लहरको असर देखिँदा अर्कोतिर पहाड़ी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना रहेको भन्दै सतर्क रहन मौसमविदहरूले आग्रह गरेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। अत्याधिक गर्मीका कारण युरोपका विभिन्न देशहरूको जनजीवन नराम्रोसँग प्रभावित भएको छ। फ्रान्समा पछिल्लो केही दिन यता चर्को गर्मीपछि नदी नहर र पोखरीमा पौडी खेल्ने क्रममा डुबेर 40 जनाको ज्यान गएको समाचार संस्था रोइटर्सले जनाएको छ। ज्यान गुमाउनेमा धेरैजसो युवा उमेर समूहका मानिसहरू रहेका छन्। फ्रान्समा हिजो मंगलबार इतिहासकै सबैभन्दा तातो दिन भएको थियो। त्यहाँको दक्षिण पश्चिम क्षेत्रको एक शहरमा तापक्रम 44.3°C खबरमा उल्लेख गरिएको छ। यस्तै विभिन्न 54 ठाउँमा रेड अलर्ट जारी गरिएको छ भने आज यो अझै बढ़ने अनुमान गरिएको छ। अत्याधिक गर्मीका कारण मानिसहरू नदी नहर र जलाशयमा आम पाल्ने शरीर चिस्क्याउन बाध्य भएको समाचारमा उल्लेख गरिएको छ। अधिकारीहरूले जोखिमपूर्ण ठाउँमा पौडी नखेल्न आग्रह गरेका छन्। डेनियल लुमोजको दोस्रो हाफमा गरेको गोलको मद्दतमा कोलम्बियाले फिफा विश्वकप 2026 डीआर कंगोलाई 1-0 पराजित गरेको छ। समूह केमा लगातार 2 खेल जित्दै कोलम्बियाले नकआउट चरणमा प्रवेश गरेको थियो। कोलम्बियाले पहिलो खेलमा उज्बेकिस्तानलाई 3-1 पराजित गरेको थियो। 2 जित पछाडि 6 अंक जोडेर समूह केको शीर्ष स्थानमा रहेको छ। पहिलो हार बेहोरेको डीआर कंगो भने 2 खेलबाट 1 अंक सहित तेस्रो स्थानमा रहेको छ। मेक्सिको ग्वाडालाहारा स्टेडियममा भएको खेलमा कोलम्बियाले शुरूआतदेखि नै कंगोमाथि दबाव बनाएपछि गोल गर्न भने दोस्रो हाफ गर्नु परेको थियो। मनोजले 76 मिनटमा लुवाज क्वाटेरोको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाउनु भएको थियो। अन्तिममा त्यही गोल 3 अंक दिलाउन निर्णायक बनेको थियो। यस्तै पहिलो खेलपछि लुइस डी याजले दुई गोल गरे पनि अफ साइड का कारणले गोलको मान्यता पाएन। पहिलो हाफमा कंगोका गोलकिपर लियोनल एमपासीले उत्कृष्ट प्रदर्शन गर्दै छ सेभ गरेपछि कोलम्बिया गोल गर्न असफल भएको हो। कोलम्बियाले खेल अवधि भरि कुल 19 शट प्रहार गर्दा 9 शट अन टार्गेटमा पुगेको थियो, जसमध्ये कंगोका गोलकिपर लियोनल एमपासीले 8 बचाव गरेका थिए। कंगोले 8 शट प्रहार गर्दा 1 शट मात्रै अन टार्गेटमा रहेको जनाइएको छ। अवस्थानीय विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ध्वनिवाही हाइलाइट आजका लागि सकिएको छ। 2 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्वनिवाही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: हेर्नुहोस् त यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिन कि क्या हो?
3: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह न फैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: ल न हो, छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।

0: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
1: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
2: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
3: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यस्तो घरमा नग्गै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दीपा ए दीपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल नोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460 61268 र 98560 62268।
5: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
6: अहिले के सुन्ने भनेको
7: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
6: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
7: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी 4 महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन।
6: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
7: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी 4 महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
9: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारि रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज खैरनी 4 बजार प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560 23420, 98041 54674 र 98460 23420।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
11: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्पोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
11: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
11: तिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
11: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
11: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
11: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
12: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
12: पाइन्छ नि, दुलेगोडाको सेन्ट पिटर पूजा सामग्रीमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
13: हर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजा का सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सिका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
13: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648883522।
14: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
15: म्याडम, धुम्रपान भनेको के हो?
14: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, गुडी, तमाखु, सक्कर जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
15: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
14: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
15: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
14: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
13: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
16: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
17: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगोडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगोडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
16: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0564141042, 98563231128, 98462614726।
18: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
19: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
20: यस दुलेगौडा पोलिक्लिनिकमा यही असार 13 गते दोस्रो शनिबार
21: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
22: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
21: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
22: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
21: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सरकारकी,
23: वरिष्ठ नाक कान घाँटी र गलगाँठ रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
21: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
19: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
21: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
19: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0744141129, मोबाइल 9
0: 31053.
1: This is Radio Dhurbarahi, 1.8 MHz.
3: 103.8 MHz presents Everyday 10:30 AM to 12 PM.
4: It's time for calling time.
24: Online

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथलाई प्रोग्राम कलिङ छाइयममा जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ध्रुवाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhurbarahi.com.np लगइन गरेर विश्वभरिकै साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ अनि प्रोग्राम कलिङ छाइयममा सम्पूर्ण श्रोता साथीलाई स्वागत छ भन्दै पछि पनि सन्चै आरामै हुनुहुन्छ होला यो बिहानको अब गर्मीको समय छ घाम छ होइन काम कार्यको व्यस्तता सँगसँगै रेडियो चुनन गरेर हामीलाई सुनेर साथ दिइरहनु भएको छ भने पछि पनि अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ भन्दै आज बुधबारको एपिसोडमा रहेर हामी ड्रामा गर्छौं नाटक गर्छौं है विशेष कुरा हामीले साथमा दिन सक्नुहुन्छ अहिलेको लागि भने धेरै पछि भेट्भयो बल्ल बल्ल भेट्भयो दर्शन नमस्कार र समुद्र गीत रहेको छ यो समुद्र आवाज रहेको छ राजेश पाठ रहेको भन्ने गीतबाट कार्यक्रमको शुरूआत गर्नु

Intruder. I'm Intruder.

सबैले भन्नु होइन, अनि मलाई ठ्याक्कै यो व्यापारी र साउने अनि त्यसमा पढ्ने अब यो कपडा पसलको कुरा गर्दा चाहिँ त्यो याद आइ नै हाल्यो कि है। अब अहिले त अब अनलाइन सपिङको कुराहरू पनि छ होइन, आफूलाई मन पर्यो भने झट्ट त्यो प्राइस चाहिँ आफूलाई ठिक लाग्यो भने हामी टक्क अब फोनबाट स्क्यान गर्छौँ होइन, अनि सबै अब घर घरै आउने सिस्टम पनि आइसक्यो है। अब पहिलाको समयमा भन्नुहुन्थ्यो कि एउटा नयाँ कपडा लाग्नको लागि अब वर्ष दिन त्यसमा पनि अब दसैँ जस्तो चाडपर्व चाहिँ बुझ्नु पर्थ्यो, त्यो भएर दसैँ एकदमै मन पर्थ्यो होइन। अब नयाँ छ मिठो खानु छ भने जेको लागि पनि दसैँ बुझ्नु पर्ने कि, त्यही भएर दसैँ चाहिँ एकदमै मनपर्छ भन्ने खालको कुराहरू हुन्छ। अहिले त अब दसैँको रङ रस भन्ने कुरा चाहिँ अब एक खालको छुट्टै चाहिँ हुन्छ, तर पनि पहिला जस्तो त नयाँ कपडा लगाउने भन्ने त अहिले त हुँदैन नि त है। हामी अब मन पर्यो भने उस्तै पऱ्यो, अहिले भर्खरै एउटा कपडा किनिरहेको छ पछि छिनमै अब हामीसँग चाहिँ अब त्यो चिन्ने अब पैसा चाहिँ हुनु पर्यो होइन, आफूलाई चाहिँ चिन्न सक्छु जस्तो हुनु पर्यो। हामी उत्तिखेरै अब छिनको छिनमै अब कति धेरै कुराहरू पनि अहिले त अब नयाँ छ पाइरहेको हुन्छौ नि त है। सो अब यस्तै छ यो कुराकानी सँगसँगै यो थोरै कुरा चाहिँ जोड्नु मन लाग्यो। अहिलेको लागि भने तपाईँ माझ राख्दैछु अब घामी चल लल्ला आँखै खायो रे, यो गीत चाहिँ अब शब्द सङ्गीत एकदमै सही लाग्छ होइन। साथीहरूलाई चाहिँ के कस्तो लाग्छ, जिन्दगीको लरबरबा चाहिँ नाच्न सिकौँ है भन्ने ठाक त्यागमा पनि छ। अब सोमरसले त अब घुमाउने मात्रै हो, अब अरू त जीवनले नै घुमाउने हो, जीवनको ठक्करले नै घुमाउने हो भन्ने खालको छ। सुशाङ्की पनि गाउन सोचेको यो गीत पुस्तक साथीलाई सहभागी गराउँदै हामी पुनः उपस्थित हुन्छौँ नि यहाँहरू भन्ने सुन्दै गर्नुहोला है। प्रोग्राम कलिङ छ।

मन्त होला कहिले आफ्ना नै सँग हार नसक्ने होला कि झोलको व्यवहारले अहिले भर्ने होला झोला त

बिर्सियो अब पिउदिन भोको खोया बिर्सियो भोलि।

हजुर लरबर लरबर लौ घुमायो रे, अब घामै चल लर आँखै खायो रे, यस्तो चाहिँ भएको छ कि छैन है? यो घामको समयमा चाहिँ अब यस्तो के भन्छ, अब सोम्र सेवन गर्ने बानी छ भने चटक्कै अब घाम लागेको बेलामा मात्र होइन कि नलागेको बेलामा पनि छोड्नु पर्यो होइन, आफ्नो स्वास्थ्यभन्दा ठुलो त केही पनि होइन। यो यथा समय गीत पनि रहेको थियो, तपाईँ आज कार्यक्रममा स्थान दिइसकेको छु भने मिठा मिठा गीत सङ्गीतको साथमा अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौँ, जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माव सुन सुन सादी पसल दुलेगोडाले, प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुन्ना, र सेवाहरूको कुरा गर्नुपर्दा चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेर गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेर गरिनुको साथै मर्मत खरिद बिक्री पनि गरिन्छ, गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। र साथमा चाहिँ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपले, प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। हामी 12 पछि एकजना साथीलाई चाहिँ विजयी गराउँछौँ, र विजयी साथी मध्ये पनि अन्तिम बार शनिबार भने एकजना साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज भन्ने कार्यक्रम सम्बन्धी जानकारी। सँगसँगै अहिलेको लागि भने तपाईँ माझबाटु त्यो बेला नि टाइटलमा रहेको उर्गेन्दुङको आवाजमा सोझिएको सुमधुर गीतमा आवाज रहेको छ, साथमा जितु लोपचनको यो गीत सँगसँगै हामी पुनः उपस्थित हुन्छौँ, हामी सँगै रहनुहोला। Thank you.

हजुर, हेरी हेरी बस ल यो सुमधुर गीत अभिमा कार्यक्रममा स्थान दिइसकेको छु। कस्तो लाग्यो त है? यस्तै मिठा मिठा गीत संगीतको साथमा अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौँ भने प्रोग्राम रहेको छ। कलिङ छ, यम कल गर्न सक्नुहुन्छ, टेलिफोन लाइन पनि एकदमै खुल्ला छ। र आज चाहिँ हामी ड्रामा गरिरहेका छौँ, अनि शुरूआतीबाट सुन्ने साथीहरूले त अब ड्रामा सुन्नुभयो होला, अनि ड्रामा चाहिँ के कस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ भनेर सुनेर बस्नु साथीहरूले भने प्रोग्राम सुन्दै हुनुहुन्छ भने अब म पनि यो विषयवस्तुमा चाहिँ ड्रामा गर्थेँ नि, आज यस्तो विषयवस्तु मार्फत चाहिँ हामी साथीहरूलाई सुनाउन त ड्रामा गरेर भन्नुहुन्छ भने आउन सक्नुहुन्छ। टेलिफोन लाइन खुल्ला छ, आज भनेको चाहिँ एकदमै फ्री होइन, अब हाम्रो श्रोता साथीहरू चाहिँ म पनि बन्न सक्छु अनि म पनि हाम्रो श्रोता साथीहरू चाहिँ बन्न सक्छु, अब भएको भन्दा अलिकति फरक पात्र चाहिँ बन्ने हो, अनि ड्रामा मार्फत नै हामीलाई चाहिँ साथीहरूलाई सम्झना सन्देशहरू पनि राखिरहेका हुन्छौँ। र अहिलेको लागि भने अलिकति मार्मिक तर एकदमै मिठो गीत रहेको छ, तपाईँ माझ राख्दैछु सुनिल गिरीको आवाजमा सजिएको कहाँ होला खै यसको औषधि माया रोगै पिरती बोलको सुमधुर गीत सँगसँगै हामी भने विश्राममा जानुपर्ने बेला भइसकेको छ। विश्राम पश्चात पुनः उपस्थित हुन्छौ नि, हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhorbarahi, 103.8 megahertz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसापानी बाट काठमाडौँ बाट
1: मयम चिसापानी अनि बीचमा नजर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
1: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
4: शैलेशको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बढेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासी र सुनचादी पसल खोजौला नि
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9087172
8: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
9: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
8: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ
9: सेवा लिने क्रममा चाहिने जानकारी
8: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
9: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
8: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
9: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778
10: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ
11: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ
10: नोट प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ हाट बजारमा आऊ ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ
11: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार
12: तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
13: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
12: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र
14: हाम्रै दुलेगुडा बजारको हेल्प पोस्टमा खुलेको द भिलेज गार्डनमा जाउ न। तिमीले जे जे खोज्यौ
15: त्यही पाइहाल्छौ।
16: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
17: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारबेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
18: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
17: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855633998 र 9465010950।
19: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी पाइन्छ।
20: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ,
21: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
20: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9840145530।
22: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
23: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
20: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
17: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
24: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
17: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
24: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
17: सोजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
24: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
17: पाइपिजा तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, स्टेन्ट अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
24: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
17: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
24: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
1: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम पश्चात पछि पनि यो व्यावसायिक विश्रामहरू पश्चात यहाँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रममा फेरि पनि। अनि आजको एपिसोडमा रहेर चाहिँ हामी ड्रामा गरिरहेका छौँ र अझै आधी घण्टाको समय चाहिँ हामीसँग अबको 12 बजेको समयसम्म तपाईँको साथमा रहन्छौँ भने फरकबार फरक श्रृङ्खलाको साथमा हप्ताको सातै दिन पनि आउने गर्दछौँ। अब कार्यक्रम सम्बन्धी जानकारीबाट नै अगाडि बढ्छौँ, जहाँ चाहिँ आज हामी बुधबारको एपिसोडमा रहेर ड्रामा गरिरहेका छौँ।
2: भोलि बिहिबार चाहिँ प्रोत्साहन पार्टीको प्रतिभाग भएको सम्झिन्छु अनि शुक्रबार चाहिँ म्युजिक ट्र्याक गेम लिएर आउँछु जहाँ चाहिँ ट्र्याक मार्फत यहाँले गीत सङ्गीत सुन्न सक्नुहुन्छ भने शनिबारको एपिसोड भनेको चाहिँ गाउँ खाने कथा रहन्छ आइतबार अन्ताक्षरी विश्वको साथमा जोडिने सँगसँगै सोमबार चाहिँ श्रोता साथीको रचयमा रहेको गीत सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि मंगलबार भनेको चाहिँ कुनै टपिक लिएर आउँछु अनि त्यो टपिकमा यहाँको विचार के छ त राख्न सक्नुहुन्छ यसरी हप्ताको सातै दिन सोमबारको एपिसोड बाहेक चाहिँ हामी अन्य बारहरूमा साथीलाई एकजना साथीलाई विजयी गराउँछौ अनि विजयी साथीहरूमध्ये पनि अन्तिमबार शनिबार एकजना साथीले भने लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ विषयको रिचार्ज प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा आलुसुन संसारी प्रसर देवेगौडाले प्रोभाइडर हुनुहुन्छ मेन बहादुर सुनार भने अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा सार्टफेट गर्नु परेमा पुराना गरगना पनि सार्टफेट गरिनुका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ गएर यहाँले सेवा सुविधा लिन सक्नुहुन्छ भने साथमा प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपले प्रोभाइडर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जात जातिका ड्रेसहरू त्यस्तै परम्परागत जातीय गरगनाहरू छ योमा पनि गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुनेछ भन्ने यो कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै अहिलेको लागि भने मायाले बोलायो मलाई सम्झिन्छ आयो हामीले पनि अब साथीहरू सम्झिरहेका छौँ यो गीतबाट नै भन्दै उदित नारायण झाका आवाजमा सजिलो यो रमाइलो सुमधुर गीत मायाले मायाले चाहिँ भनिएको यो गीत रहेको छ।

0: हजुर सन्देश आयो मलाई मायाले बोलायो यो सुमधुर गीत बिमार कार्यक्रममा सन्देश
1: ए बाबु के भो।

हाल्छु अनि त्यसपछि हामी विश्रामतिर पनि जानुपर्ने बेला भइसकेको छ भने बासना मिठोका बोलको सुमधुर गीत रहेको छ साधना सरगम अनि राजेश पाइराईको आवाजमा सजिएको यो मिठो गीतमा लिरिक्स रहेको छ एक नारायण भण्डारीको अनि सुरेश अधिकारीको म्युजिकमा सजिएको यो गीत सुन्दै गर्नुहोला प्रोग्राम।

Thank you.

Thank you.

0: गतिबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
1: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
0: सम्पर्क दुलेगौंडा एनआईसी बैंक भएको भवन, फोन 9856443340, 9801443628 र 9560624446।
2: आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन, कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा
2: देखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग
5: किन हो हाम्रो

0: जो आएगा शाखा फसल दुलेगौड़ा बैंक यहाँ विवाह व्रत बंद पासनी पिकनिक पार्टी भोज भतेर का लगी आवश्यक खसी कुखुरा कुखुरा पाइन्छ साथै ताजा अंडा सतेज फ्रेंच फ्राई चाहिए हामीलाई सम्झनुहोस्
1: प्रोपाइटर विवेक ढुंगाना जानकी ढुंगाना मोबाइल 9856066136 र 9811566136
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा आउने बिरामीहरूको लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइएको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोपाइटर पासा राजु मोबाइल 9806613195 र 9847153068
3: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
4: हजुर कार्यक्रमको यो व्यवसायिक विश्राम सँगसँगै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा पूर्ण स्वागत गर्दै अब भने हामी समयको अन्ततर्फ पनि आइसकेका छौं अनि प्रोग्राम कलिङ टाइममा आज हामीले साथीहरूसँग ड्रामा गरे सँगसँगै अब कति साथीले चाहिँ शून्य मौका पाउनु भयो कि भएन होइन अब आज छुट्नु भएको साथीहरूले चाहिँ सहभागिता जनाउन पनि सक्नुहुन्छ अर्को बुधबारको एपिसोडमा र सुन्नको लागि पनि अर्को बुधबार चाहिँ सुन्न सक्नुहुन्छ र सदैव हामीलाई सुनेर पनि साथ दिन त सक्नुहुन्छ नै फरकबार फरक श्रृङ्खलाको साथमा हप्ताको सातै दिन हामी यहाँहरूमा चाहिरहेका नै हुन्छौ अनि आज ड्रामा प्रस्तुत गर्दै कार्यक्रममा सहभागिता जनाउनु भएको थियो शुरूआतीमा हुनुहुन्थ्यो भीमादेखि रोशिका लम्सालजी अनि कस्तो मजाले शुरूआतीमा नै होइन कुराकानी भन्दा पनि आज प्रसंगतर्फ नै गयौं उहाँसँग चाहिँ अनि त्यस्तै पिरुङदेखि हुनुहुन्थ्यो खगीमाया थापाजी अनि त्यसै गरी पुन्चुकदेखि हामीले सम्झनु भएको थियो दलमाया बिजुले र तीनजना साथी मध्ये हामी एकजना साथीलाई चाहिँ अन्तिममा विजय गराए सँगसँगै आजको विजय साथी भन्ने हुनुहुन्छ पिरुङदेखि खगीमाया थापाजी विषयवस्तु आफै लाउनु भएको थियो अनि त्यसमा पनि होइन कस्तो आजको चाहिँ अब जस्तो पात्र चाहिँ उहाँले ल्याउनु भएको थियो त्यसै निर्वाह गर्न पनि गजबको थियो है पसलेर ग्राहक चाहिँ भन्यौँ हामी अनि सम्पूर्ण चाहिँ अब सतर्क रहनुपर्छ भन्ने खालको पनि थियो होइन अनि अहिलेको लागि भने अब यो सँगसँगै हामी छुटेर जानुपर्ने बेला भइसकेको छ जाँदा जाँदै पुरानो सुमधुर गीत सदा बहार ए तुलसी आँगनमा रोपौँला बाबु बोगटीका आवाजमा सोधेको यो सुमधुर गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत अनुमानलाई पनि बिदा हुन्छ

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
1: बुवा बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमा चाहिँ महँगो होला।
2: चिन्तै नगर्नु न दिदी, जस्तो पाइन्छ मूल्य त झनै मिल्छ। होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
1: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प स्टोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065-414-008।
3: सधैँझै यही आउँदो असार 13 गते दोस्रो शनिबार
4: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक धुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोग बिरामीहरूले लाभ लिला।
3: उपचार हुने रोगहरू,
4: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
3: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
4: कपाल झर्ने समस्या,
3: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
4: टाउको तथा शरीरको चाया,
3: बुढेसकालमा छाला चिलाउने रोग,
4: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
3: छाला तथा यौनाङ्गमा आउने मुसा,
4: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोग सँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श, पोतोको पिलिङ पनि गरिन्छ।
3: साथै धुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक सिजी
4: विस्तृत जानकारीका लागि सम्पर्क 065-414-233 र 98-78-61-887।
3: वीरेन्द्र स्वास्थ्य

0: Connect your dream. Connect your future. Stay. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tule Gowra Wat in Department Bhavan Sangai Mobile 9856324093 ra 9856328073.
2: सुवर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुसी पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: आज कति दिन रे
5: तीन दिन भयो
4: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
5: केही हुन्न मुवा कुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
4: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
5: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
6: हो तिमीले ठिक भन्यौ बुवा हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युवजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ

0: من با دیگر خانان همکاری رو هیتو اسپاست جان اب سامب پوگی سکے پچی شرمک کو جیون رکشا کا لگی मान्यता रहेको सचिव काफ्लेको थियो। सचिव काफ्लेले श्रमका लागि बाहिर गएका नागरिकहरूको पनि मानव अधिकार हनन हुन नदिन सरकार प्रतिबद्धको दावी गर्नुभएको छ। सड़क विधि केन्द्रीय स्वरोजगार मूलक दृष्टिविहीन व्यवसायले माइतीमा धर्ना दिएको छ। बुधबार बिहान माइतीघर मण्डलामा दृष्टिविहीनहरूले धर्ना दिएका हुन्। राज्यले पछाडि पारेका आफूहरूलाई राज्यले आफ्नो हातमा भएको स्थिति पनि प्रयोग गर्न नदिएको आरोप प्रदर्शनरत दीप राजले बताउनु भएको छ। आफूहरूको आय स्रोतको माध्यम भनेकै सांगीतिक कार्यक्रम भएको बताउनु भएको हो। सांस्कृतिक कार्यक्रम गर्दा पशुपति क्षेत्र विकास कोष महानगर प्रहरी बौद्ध विकास कोष जनपद प्रहरीले धरपकड़ गर्ने कुटपिट गर्ने काम भएको आरोप लगाएका छन्। आफैसँग हारेका दृष्टिविहीनहरूको अन्तिम विकल्प नै अरूको सहयोग लिनुपर्ने भए पनि सरकारले अरूको सहयोग लिन नदिएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको मा यसबारे सोचोस् भनेर माथिघरमा आन्दोलन गर्न आएको बताएका छन्। सरकारले हुन्छ मात्रै भन्ने तर माग पूरा नगर्ने गरेको आरोप उहाँले लगाउनु भएको छ। गाज पास माग पूरा नभएसम्म धरना कार्यक्रम गर्ने चेतावनी दिएका छन्। सात दिनसम्म माथिघरमा धरना दिने कार्यक्रम रहेको सात दिनसम्म पनि माग पूरा नभए रिले अनसन शुरू गर्ने चेतावनी दिएका छन्। शिक्षित व्यक्तिलाई जागिरको व्यवस्थापन गर्न दिनुपर्ने अशिक्षितलाई जीवनयापन भत्ताको व्यवस्थापन गर्नुपर्ने दृष्टिविहीनका साथै पूर्ण रूपमा अपाङ्गता भएकाहरूलाई सरकारले व्यवस्थापन गर्नुपर्ने बताएका छन्। लिखु तामाखोशी गाउँपालिकाले स्वेत गंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन लिमिटेड लिखु तीन आयोजनाका प्रतिनिधिहरूले गाउँपालिकाले सञ्चालन गरिरहेको सड़क निर्माण कार्यमा अवरोध सिर्जना गरेको र जनप्रतिनिधिमाथि अवरोध व्यवहार गरेको खजनामा छानबिन माग गरेको छ। गाउँपालिकाका अध्यक्ष केशव महतले जारी गरेको प्रेस विज्ञप्तिमा गाउँपालिका र सड़क बोर्ड नेपालको साझेदारीमा चालू आर्थिक वर्ष 2082-83 अन्तर्गत सञ्चालन भइरहेको धारापानी सिरिजले सड़क मर्मत आयोजना अन्तर्गत वडा नम्बर 2 को चैती खोला आसपास सड़क नाला निर्माण कार्य उपभोक्ता समितिसँग भएको सम्झौता अनुसार सञ्चालन भइरहेका बेला घटना भएको हो। सड़क निर्माण भइरहेका बेला स्वेत गंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका प्रतिनिधिहरूले आयोजनासँग सम्बन्धित विषयलाई लिएर उपभोक्ता समिति पदाधिकारीलाई निर्माण कार्य रोक्न दवाब दिएका थिए। गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा सहभागी हुन गइरहेका जनप्रतिनिधिहरूलाई सञ्चालित निर्माण कार्यले हाइड्रो पावर आयोजनामा असर परेको भन्दै काम अवरोध गरिएको बताएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तापक्रम निरन्तर वृद्धि भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा नागरिकलाई उच्च तापक्रमको जोखिमबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आउँदो तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिनुभएको छ। साथै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ़ने सम्भावना भएकाले सावधानी अपनाउन उहाँको आग्रह रहेको छ। पर्सो शुक्रबारसम्म कैलालीको धनगढ़ीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र बाँकेको नेपालगंज तथा रूपन्देहीको भैरवामा तापक्रम 41 डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान रहेको छ। सुर्खेतको वीरेन्द्रनगर र दाङखोराहीको तापक्रम पनि बढ़नेछ। ती क्षेत्रमा नागरिकलाई अत्यावश्यक काममा बाहेक दिउँसो घर बाहिर ननिस्कन पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभएको छ। आज सुन साथीको भाव घटेको छ। आज सुनको भाव 3,600 रूपियाँले घटेर तोलाको 2,83,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचारी व्यवसाय महासंघले जनाएको छ। हिजो पनि सुनको भाव तोलामा 1,600 रूपियाँले घटेको थियो। आज चाँदीको भाव पनि 105 रूपियाँले घटेको छ। चाँदी आज 4,485 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,590 रूपियाँ रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। स्ट्रेट अफ हर्मुज जलमार्ग बन्द हुँदा 1,200 भन्दा बढ़ी मालवाहक जहाजहरू 125 अर्ब अमेरिकी डलरको सामान सहित यस क्षेत्रमा फँसेको बेलायती एफटीले बुधबार बीमा कम्पनीको पछिल्लो प्रतिवेदनलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। समुद्री प्रमुख जस्टस हेनरिकले बेलायती दैनिक टाइम्सलाई महत्वपूर्ण जलमार्गको बन्दले बीमा कम्पनीहरूका लागि जाँच केन्द्रहरूमा जोखिम वहनको ढाँचा परिवर्तन गरेको समेत जनाएको छ। संयुक्त राज्य अमेरिका र इरानबीच सम्झौता घोषणा भएर स्ट्रेट अफ हर्मुज खोल्ने निर्णयपछि ढुवानी यातायात विस्तारै सहज भएको जनाएको छ। आधिकारिक तथ्याङ्कले यस अघिको हप्तामा 69 जहाजहरू खाड़ीबाट बाहिर निस्किएको देखिएको छ, जुन एक हप्ता अघि मात्र 24 थिए भने फेब्रुअरीमा द्वन्द्व भड्किएपछिको सबैभन्दा बढ़ी सप्ताही ढुवानीको मात्रा यही भएको जनाएको छ। हस्त दिउँसो 2 बजेको ढोरबरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: हिँड्दा हिँड्दै दुले गोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
3: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
4: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
3: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
4: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
4: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुत्र बैङ्कको ठिक पारिपट्टि। फोन 0625930369।
5: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाद सम्झेल त हो नि, मान सम्मान इज्जत बढेको।
6: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वास र सुनचाँदी पसल खोजौला नि।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
7: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
8: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087
9: 69142
10: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
3: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
10: अनि बन्छ त दाई
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
12: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
13: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
12: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62 29
14: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
3: म्याडम धुम्रपान भनेको के हो
14: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर म्याडम
14: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
3: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
14: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
15: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
16: ए सबिना यस्तो हतारमा कता हो
17: ए प्रदीप हेर न बेगो दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
16: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
18: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 98460 78 528 र 98028 16 142
19: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
17: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
19: ए हो र ल त ल
18: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 06564142 र 98560 21692
15: सिप सिकौ भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ
2: हजुर रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
15: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार एक गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
2: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
15: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 98564433 98041-43628 र 98562-46446।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौंडा पोलिक्लिनिकमा यही असारतिर गति दोस्रो शनिबार
2: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार
2: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार
2: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की
4: वरिष्ठ नाक कान घाँटी र गलगाँठ रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
2: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
0: थप जानकारीका लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली फोन 065414129 मोबाइल 9856031053
5: सुन गाउँ घर तर शहर सुन हरियाली पाख पखेरा सुन
6: होइन के सुन्ने भनेको
7: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
6: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
7: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको पुरा सुन्नु पर्दैन
6: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
0: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
8: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both streams can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyan Marga, Nadipur. Pokhara 3 Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
0: अब चिन्ता नलिनुहोस् तरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
2: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी सर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
0: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
2: सरन एन्ड स्पेसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
0: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843661209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
9: बनमा त आगो लागेछ निभाउन जाऊ न
10: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो बन नै सखा भुने भयो
11: हाम्रो बन हाम्रो धन डडेलो बाटो जोगाउन गरौँ जतन वनमा डडेलो लगाउनु कानूनी अपराध हो डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं वन जोगिए मात्र हामी जोगिन्छौ
12: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
13: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
0: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84

0: लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस।
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
0: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
0: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
0: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712440।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: मम्मी भोक लाग्यो खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँडा।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस दुलीगौंडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
4: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त झन् कहाँ होला।
5: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 065414142, 98563231128, 98462014726।
5: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
6: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253-9922, 98058-28008 र 98460-69246।
7: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065590065, मोबाइल 98166-34372।
9: हजुर, दान गरौ।
6: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
10: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
9: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
6: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल डन।
12: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोशर, पमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556285443 र 9847000787।
13: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा कृष्ण शर्मासँगै अप्सरा बोहराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। राष्ट्रपा महाधिवेशनमा मतदान शुरू हुन अझै केही समय लाग्ने, केन्द्रीय सदस्यका लागि 370 भन्दा धेरैको उम्मेद्वारी।
0: लुम्बिनी प्रदेशसभाको बैठक आज पनि स्थगित, श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने सरकारको चेतावनी।
1: दृष्टिविहीन नागरिकको आज पनि माइतीघरमा प्रदर्शन, माग पूरा नभए अनसन बस्ने चेतावनी।
0: इरानी विदेश मन्त्री अराघची र हमास अधिकारी बीच भेटवार्ता, अमेरिका इरान समझदारी बारे छलफल।
1: र ब्राजिलियन स्टार नेमार 8 महिनापछि मैदान फर्किँदै स्कटल्याण्ड विरूद्ध खेल्ने सम्भावना बलियो।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी महाधिवेशनमा मतदान शुरू हुन अझै केही समय लाग्ने भएको छ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले संचारकर्मीहरूसँग कुरा गर्दै मतदान शुरू हुन 2-3 घण्टा लाग्न सक्ने बताउनु भएको हो। उहाँले केन्द्रीय सदस्यका लागि 370 जना भन्दा धेरैको उम्मेद्वारी परेको जानकारी दिनुभयो। महामन्त्री बुर्लाकोटीका अनुसार मतदान गर्न एकजनालाई करिब 7-10 मिनटसम्म लाग्ने अनुमान गरिएको छ भने मतदान सकिएको 2 घण्टाभित्र परिणाम आइसक्नेछ। उहाँले प्रतिनिधिको समस्या संचालन गर्नका लागि 3 डेस्क संचालन गरिएको बताउनु भएको छ।
1: नेपाल भ्रमणमा आउने कुल विदेशी पर्यटक मध्ये करिब 60% नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको पाइएको छ। नेपाल घुम्न आउने पर्यटकको प्रमुख गन्तव्य राष्ट्रिय निकुञ्ज आरक्ष र संरक्षण क्षेत्रहरू देखिएका छन्। आर्थिक वर्ष 2081-82 स्वदेशी र विदेशी गरी कुल 10,97,836 पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलले सार्क मुलुक र अन्य विदेशीको संख्या 5,11,762 र नेपाली 5,86,074 पर्यटक रहेका छन्। पाहुना प्रवेशबाट उक्त आर्थिक वर्षमा 1,52,16,000 रूपियाँ राजस्व प्राप्त भएको थियो। आर्थिक वर्ष 2081-82 विवरण अनुसार शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा 3,46,644, त्यसपछि अन्नपूर्ण संरक्षण क्षेत्रमा 2,78,113, चितवन राष्ट्रिय निकुञ्जमा 2,49,965 पर्यटक प्रवेश गरेका थिए। सबैभन्दा कम अपी नाम्पा संरक्षण क्षेत्रमा 229 पर्यटक प्रवेश गरेको तथ्याङ्कमा उल्लेख छ।
0: सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्रेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानून विपरीत हुने भएकाले त्यस्तो रोजगारदातामाथि सरकारले कड़ा कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। आज काठमाण्डुमा आयोजित व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा उहाँले श्रमिकहरूको सामाजिक सुरक्षाको सुनिश्चित हुने गरी सरकारले श्रमिकहरूको मापदण्ड नै बनाएर उनीहरूको मानव अधिकार हनन हुन नदिने गरी कार्ययोजना सहित काम गरिरहेको स्पष्ट पार्नुभयो। शारीरिक र मानसिक रूपले श्रमदान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि श्रमिकको जीवन रक्षाका लागि श्रममा आबद्ध भएको समयमा नै एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्दछ भन्ने सरकारको स्पष्ट मान्यता रहेको सचिव काफ्रेको भनाई छ। सचिव काफ्रेले श्रमका लागि बाहिर गएका नागरिकहरूको पनि मानव अधिकार हनन हुन नदिन सरकार प्रतिबद्ध भएर लागि परेको दावी गर्नुभयो।
1: लुम्बिनी प्रदेशसभाको बैठक आज पनि स्थगित भएको छ। आज दिउँसो 1 बस्ने कार्यसूची रहे पनि बैठक समेत बस्न नसकी पुनः भोलिसम्मका लागि स्थगित गरिएको सूचना सार्वजनिक गरिएको हो। सत्तापक्षकै केही

0: भएको थियो, तर आज पनि दलहरूबीच सहमति जुट्न नसक्दा प्रदेशसभाको बैठक भोलिका लागि सूचना जारी गर्दै स्थगित गरिएको छ। भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो। उहाँका अनुसार लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गरेपछि देशका विभिन्न पक्षलाई लिएर प्रतिपक्षका साथै सत्ता पक्ष भित्रै पनि असन्तुष्टि देखिएको छ।
1: सड़क पेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिबीन नागरिकको समूहले आज पनि माइती घरमा धरना दिएका छन्। राज्यले पछाडि पारेका आफूहरूले आफ्नो हातमा भएको सिप पनि प्रयोग गर्न नदिएको भन्दै उनीहरूले केही दिनदेखि माइती घरमा प्रदर्शन गर्न थालेका हुन्। आफूहरूको आय स्रोतको माध्यम भनेकै सांगीतिक कार्यक्रम भएको भन्दै कार्यक्रम गर्दा पशुपति क्षेत्र विकास कोष, महानगर प्रहरी, बौद्ध विकास कोष, जनपथ प्रहरीले धरपकड़ गर्ने, कुटपिट गर्ने काम भएको उनीहरूले आरोप लगाएका छन्। आफैसँग हारेका दृष्टिबीनहरूको अन्तिम विकल्प नै अरूको सहयोग लिनुपर्ने भए पनि सरकारले अरूको सहयोग लिन नदिएको प्रदर्शनरत दीपक राजले बताउनुभयो। 7 दिनसम्म माइती घरमा धरना दिने कार्यक्रम रहेको र 7 दिनसम्म पनि माग पूरा नभए रिले अनसन शुरू गर्ने चेतावनी उनीहरूले दिएका छन्। शिक्षित व्यक्तिलाई जागिरको व्यवस्थापन गर्न दिनुपर्ने, अशिक्षितलाई जीवनयापन भत्ताको व्यवस्थापन गर्नुपर्ने, दृष्टिविहीनका साथै पूर्ण रूपमा अपाङ्गता भएकाहरूले सरकारले व्यवस्थापन गर्नुपर्ने माग राखेका छन्।
0: जंगली जनावरबाट पीड़ित सुनसरीका नागरिकलाई 13,14,605 रूपियाँ राहत रकम वितरण गरिएको छ। कोशीटप्पु वन्यजन्तु आरक्ष वरपर बस्ने स्थानीयलाई विभिन्न जंगली जनावरले विभिन्न प्रकारका क्षति पुर्याएकाले सो रकम प्रदान गरिएको हो। जंगली जनावरले असोज महिनामा सबैभन्दा बढ़ी क्षति पुर्याएको आरक्षका अधिकृत अंकित पौडेलले जानकारी दिनुभयो। असोज महिनामा 12,38,605 रूपियाँ राहत वितरण गरिएको छ। जंगली जनावरको आक्रमणमा सामान्य घाइते भएकालाई 8,605 रूपियाँ, भण्डारण गरिएको अन्नको क्षति बापत 12,000 रूपियाँ र घरगोठको क्षति बापत 26,000 रूपियाँ, त्यस्तै अन्न बालीको क्षति बापत 11,92,000 रूपियाँ र मानिसको मृत्यु बापत वैशाखमा 10,00,000 रूपियाँ राहत रकम वितरण गरिएको हो।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
3: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। काठमाडौँमा यति बेला टुलटुलमा फिल्म महोत्सव शुरू भएको छ। असार पाँच गतेदेखि शुरू भएको महोत्सव 26 गतेसम्म जारी रहनेछ। काठमाडौँ महानगरपालिकाले काठमाडौँ फिल्म फेस्टिभल केएफएफ अन्तर्गत उक्त महोत्सव शुरू गरेको हो। खुला मंच, असन, सुन्दारा परिसर, बागबजार, मैतीदेवी मन्दिर, खुलाचौर, बालाजू बाईपास, लगनटोल र किर्तिपुर महाविहारमा महोत्सव शुरू भएको छ। महोत्सव चलचित्र विकास बोर्ड, ब्रिटिश काउन्सिल, नेपाल फिल्म एकेडेमी र युनिस्को सहकार्यमा भएको हो। मानिसलाई एक सूत्रमा बुन्ने सुन्दर माध्यम कला र संस्कृति भएकाले महोत्सव गर्न लागेको महोत्सवका व्यवस्थापक आयुषा श्रेष्ठले बताउनुभयो। उहाँले खुल्ला मंचमा शुरू भएको महोत्सवले आम दर्शकलाई कलाप्रति आकर्षण गर्दै आएको जानकारी दिनुभयो।
3: अब अन्तर्राष्ट्रिय समाचार। इरानका विदेश मन्त्री अब्बास अराघचीले प्यालेस्टिनी समूह हमासका एक वरिष्ठ अधिकारीसँग इरान र संयुक्त राज्य अमेरिका बीच भएको समझदारीबारे छलफल गर्नुभएको छ। इरानको सरकारी टेलिभिजनका अनुसार अराघचीले हमासको राजनैतिक ब्यूरोका सदस्य बासेम नईमसँग भेट गरी क्षेत्रीय पछिल्ला घटनाक्रम र द्विपक्षीय समझदारीका विषयमा छलफल गर्नुभएको हो। मध्य पूर्वमा जारी द्वन्द अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त राज्य अमेरिका बीच गत हप्ता समझदारी पत्रमा हस्ताक्षर भएको थियो। समझदारी पत्रमा गाजाको बारेमा स्पष्ट व्यवस्था नगरिएको भए तापनि लेबनान लगायतका क्षेत्रहरूमा जारी सैन्य कार्यवाहीको तत्काल र स्थायी समाप्ति निर्धारित गरिएको छ। हमासले उक्त सम्झौताको स्वागत गर्दै इजरायलसँगको दुई वर्षभन्दा लामो युद्धबाट प्रभावित गाजा क्षेत्रमा हिंसा अन्त्य गर्न यसले सहयोग पुग्ने अपेक्षा व्यक्त गरेको छ। इरानी टेलिभिजनको रिपोर्ट अनुसार छलफलको क्रममा राघसीले प्यालेस्टिनीहरूका लागि इस्लामिक गणतन्त्रको निरन्तर समर्थन र उनीहरूको स्वतन्त्र राष्ट्रिय अधिकारहरू पूर्ण रूपमा साकार नभएसम्म उनीहरूको न्याय नहुने बताउनु भएको छ।
4: अब खेल समाचार। ब्राजिलियन स्टार फरवार्ड नेमार चोटबाट मुक्त हुँदै मैदान फर्किने तयारीमा रहेका छन्। फिफा विश्वकप 2026 अन्तर्गत ब्राजिलले मियामीमा समूहचरणको निर्णायक खेलमा स्कटल्याण्डको सामना गर्नेछ। नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न यो खेल ब्राजिलका लागि अत्यन्तै महत्वपूर्ण छ। यही खेलबाट उनी राष्ट्रिय टोलीमा पुनरागमन गर्ने सम्भावना बलियो बनेको हो। 34 वर्षीय नेमार चोटका कारण गत 8 महिनादेखि मैदान बाहिर रहँदै आएका थिए। उनले आफ्नो अन्तिम खेल ब्राजिलियन क्लब सान्तोसका लागि खेलेका थिए। उक्त खेलमा उनी घाइते भएका थिए। सोही चोटका कारण उनले विश्वकपका शुरूआती दुई खेलहरू मोरक्को र हैटी विरूद्ध गुमाउनु परेको थियो। ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले नेमार अहिले पूर्ण रूपमा फिट भइसकेको र स्कटल्याण्ड विरूद्धको समूहचरणको अन्तिम खेलका लागि उपलब्ध रहने पुष्टि गरेका छन्।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: राजसपा महाधिवेशनमा मतदान शुरू हुन झै केही समय लाग्ने। केन्द्रीय सदस्यका लागि 370 भन्दा धेरैको उम्मेद्वारी।
3: लुम्बिनी प्रदेशसभाको बैठक आज पनि स्थगित। श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने सरकारको चेतावनी।
4: दृष्टिविहीन नागरिकको आज पनि माइती घरमा प्रदर्शन। माग पूरा नभई अनसन बस्ने चेतावनी।
3: इरानी विदेश मन्त्री अराघची र हमास अधिकारी बीच भेटवार्ता। अमेरिका इरान समझदारीबारे छलफल।
4: र ब्राजिलियन स्टार नेमार 8 महिनापछि मैदान फर्किँदै स्कटल्याण्ड विरूद्ध खेल्ने सम्भावना बलियो।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र अप्सरा बिदा हुन्छौ। नमस्कार।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
6: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाऊँ।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142 34 र 98 1 71 56 6।
8: साइली आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
9: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
8: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा 1 घरमाथि टिभीआर शोरूम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
9: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
8: प्रोपाइटर थान प्रकाश नेउपाने 98 5 30 33 878, प्रशान्त नेउपाने 98 4 60 26 925।
10: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर। तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98 5 60 32 475 र 98 011 32 475।
12: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
13: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
12: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
14: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98 5 60 66 136 र 98 1 51 66 136।
15: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
15: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
6: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98 5 60 83 507।
16: कविता श्रेष्ठ। सम्पर्क 0654140055 र 9846618817।
17: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
18: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
17: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
19: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार।
20: मोबाइल 9898535537 र 9806615899।
21: यही तोको थेदी मु रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
22: तपाईको घर आँगनमा घन्किने मादलुका तालसँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुनसँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
19: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसण आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार, मोबाइल 9805535537।
21: आकर्षक सुनचाँदीको गहना नारीको चाहना।

नमस्ते, स्वागत छ कार्यक्रम ओम प्रश्न आभूषण लोकसचिलको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ यहाँहरूमाझ उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.5 मेगाहर्ज अन्त मन प्रवास साथै www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हाम्रो श्रोता साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ भने श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्न आभूषण सुन चाँदी पसलले र यो पसल दुलेगुडाको बजारमा रहेको छ। यदि सुनचाँदी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यस पसलबाट पनि कारोबारहरू गर्नुहोला भन्दै हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा। र आजको श्रृंखलामा रहेर बुधबारको दिनमा रहेर हामीहरू रोइला कौडा एकल भाका सालै जुवाउने मौलिक भाका जस्ता सुमधुर अनि रमाइलो रमाइला भाकालाई कार्यक्रममा स्थान दिनेछौ। र आज रहेको छ हाम्रो सम्पूर्ण प्यारो प्यारो श्रोता साथीले कार्यक्रमलाई अन्तिमसम्म सुनेर भरपूर मनोरञ्जनको साथ साथ दिनुहुनेछ भने श्रोता साथी कार्यक्रमको पहिलो सांगीतिक कोसेरी स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र गीतको बोल रहेको छ सोल्टिनीको सिरेमा चन्द्रमा स्वीकार्नुहोला यो रमाइलो भाकालाई। हाई ता

हजुर श्रोता साथी, सौतेनीको सिरेमा चन्द्रमा यो निकै नै सुमधुभागलाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुभागलाई नै राख्नतर्फतिर लागिरहेको छु। कौडा भाका रहेको छ, लाइटिम क्या हो रुने मोहनी निकै नै चर्चित भाका पनि रहेको छ, रमाइलो भाका रहेको छ भने स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, निकै नै रमाइलो भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। गौरा भाका रहेको थियो भने अहिलेको लागि भने कार्यक्रममा फेरि पनि हजुर अर्को रमाइलो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। पचास के के छोरा गीतको बोल रहेको छ भने स्वीकार होला है त।

हजुर सदस्य साथी निकै नै रमाइलो छ अरे भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने अहिलेको लागि भने एकल भाकालाई राख्नतर्फ फतिर लागिरहेको छु र गीतको बोलिरहेको छ चिसो चिसो हावा सर र मुना थापा मगरको आवाजमा सजिएको मार्मिक भाका रहेको छ भने स्वीकार्नुहोला है।

0: हजुर साथीहरूदेखि नै सुमन्त थाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। चिसो चिसो हावा सरेर गीतको बोल रहेको थियो भने निकै नै मार्मिक भागा बनिरहेको थियो र पके पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले कार्यक्रममा मिठो भाकालाई स्वीकार्नु भयो होला र श्रोत साथी आजको श्रृङ्खलामा रहेर यसै गरी रमाइलो सुमन्त भाकालाई कार्यक्रम स्थान दियो। रोहिरा कौडाइकल भाका साले जो मौलिक भाकालाई भने अपपालो रहेको छ, ठाडो भाकालाई राख्ने मौलिक भाकालाई राख्नतर्फतिर लागिरहेको छु भने त्यसै गरी हाम्रो कार्यक्रमको निश्चित समय पनि आज सकिने बेला भइसकेको छ र जाँदा जाँदै कार्यक्रममा लमजुङ्गे ठाडो भाका राख्नतर्फतिर लागिरहेको छु। यो सुमधुर भाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङहरू माझबाट विदा हुने आज्ञा माग्दैछु। नमस्ते नमस्कार।
1: आज म जाँदैछु।

0: प्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
2: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
0: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9808501422, दिपेश मल्ल ठकुरी, 9808501420,
2: दीप मल्ल ठकुरी, 9840041530।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
5: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराचन आगामी असार 13 गति शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
4: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछ।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0625414233, मोबाइल 9868861887।
6: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9808 र 9460769246।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
7: स्टुडियो टाइमचेक अहिले दिउँसोको 4 बज्यो।
8: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
9: जिन्दगी का हरेक क्षणहरू आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले। So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.
10: हेलो दर्शन, नमस्ते, नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ तिमीलाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाट 103.8 मेगाहर्ज अन्तर्मनको आवाज हुने प्रोग्राम रहेको छ जिन्दगी रक्स। र हामी आउनु गर्दछ हप्ताको छ दिन फरक फरक श्रृङ्खलाको साथमा भने आज हामी तपाईँहरूको माझमा वेनस्टेको एपिसोडमा रहेर यिनै रक सङ्घलाने कार्यक्रम सन्दिन हुनेछौँ र हाम्रो साथीहरू चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने चाहिँ कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सङ्घलाई सन्दिन हुनेछु भने म डुब्दै सुपुरको रक सङ्घलाई चाहिँ कार्यक्रम सन्दिँदैछु। स्वीकार्नुहोस्।

हजुर, यो संलग्न कार्यक्रम सुन्दिसकेको छौ भने प्रोग्राम लिएर म सुलक्ष्मी सुन रहन्छ अब केही घण्टाको समयहरूको लागि चार बजेदेखि ठिक पाँच बजेसम्म भने हाम्रो श्रोता साथीले ठिक यस्तै समयमा चाहिँ सुन्न सक्नुहुनेछ। र अहिलेको लागि भने यसै कार्यक्रममा फेरि पनि संलाई स्पन्दिने छौ भने तिमी बिना म अध्रुबोलको यो रक संलाई कार्यक्रम स्पन्दिँदैछु।

हजुर सँग पनि कार्यक्रम सन्धिसकेको छौँ र अहिलेको लागि भने चाहिँ फेरि पनि कार्यक्रममा चाहिँ नै सँगलाई स्थान दिने नै छु. अहिलेको लागि भने चाहिँ 2 बजे बोलको गीत चाहिँ कार्यक्रम स्थान दिँदै छु र गीत सार्दै हामी छोटो विश्वमा जाने नै छौँ. त्यस बेलाको समयको लागि भने चाहिँ हामी सँगै रहनु होला.

0: प्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
5: कहाँ जाने?
6: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयम चिसापानी, अनि बीचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोसी मलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, र जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 98461616878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 98252563।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
9: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 98678168।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
11: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
10: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
11: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
10: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
11: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
10: र बिहानी 17 कक्षा सञ्चालन हुने।
11: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5, बेल चौतारा, तनहुँ, फोन 0665712740।
10: पसल सरेको सूचना। शुक्ला गण्डकी 4, दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अगमबरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार, 98253519122, 98058200008 र 98460970246।
12: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
13: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
12: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900।
14: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर, केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यो बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज गर्ने प्रोग्राम रहेको छ जिन्दगी रक्स। र आज चाहिँ हामी तपाईँहरूको माझमा चाहिँ रक सङलाई नै लिएर उपस्थित भइसकेको छौँ भने हाम्रो श्रोता साथीले सुनेर पक्कै पनि मनोरञ्जन नै राख्नुभएको छ भने आशा रह्यो। र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सङलाई सन्देन नै छौँ भने खोक्रो बोलको गीत चाहिँ कार्यक्रममा सन्देश गर्नुहोस् है।

हजुर, यो सङ्गठन कार्यक्रम सुनिसकेको छु र अहिलेको लागि भने चाहिँ हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँको माझमा लानुहोस् है। हामी चाहिँ सन्डेको एपिसोडमा रहेर यिनै सदाभाका गीतहरूलाई कार्यक्रममा सुनिदिन्छौँ भने वान डेको एपिसोडमा चाहिँ ब्यान्डको सङ्गलाई कार्यक्रममा सुनिदिने गर्दछौँ। त्यसै गरी ट्युस्डेको एपिसोडमा चाहिँ लेटेस्ट सङ्गलाई भने कार्यक्रममा वेनस्डेको एपिसोडमा चाहिँ यिनै रक सङ्गलाई चाहिँ कार्यक्रममा सुनिदिने गर्दछौँ भने वेनस्डेको एपिसोडमा यिनै रक सङ्ग भने थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङ्गलाई कार्यक्रममा सुनिदिन्छौँ। फ्राइडेको एपिसोडमा चाहिँ नेपालको अन्तमा म्यासअप र कभर सङ्गलाई नै कार्यक्रम स्थान दिने गर्दछौँ। यसरी हामी हप्ताको छ दिन फरक वा फरक श्रृङ्खलाको साथमा चाहिँ हामी उपस्थित हुने गर्दछौँ भने हामीले चाहिँ तपाईँले रेडियो ढोरबार 103.8 मेगाहर्जको साथै हाम्रो वेबसाइट www.radiodhorbarhai.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिको साथ सुन्न सक्नुहुनेछ। र अहिलेको लागि यसै कार्यक्रममा फेरि पनि सङ्गलाई स्थान दिने नै छु भने खाली सुमा बोलको गीत चाहिँ कार्यक्रम स्थान दिँदैछु। हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिँदै गर्नुहोला है।

0: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा,
1: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: लक्षित समूहहरू:
1: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
0: मुटुको बाथरोग,
1: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
0: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
1: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
0: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
1: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
0: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
1: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
0: हृदय चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
1: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
0: पेसमेकर सम्बन्धीका बिरामीहरू।
2: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493 र 582-778।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
3: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
3: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
4: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
3: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
4: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
3: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
4: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
3: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रूपको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ। सूचना यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा
5: यही असार 13 गते शनिबार
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
6: वरिष्ठ हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
4: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
6: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
7: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
7: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
9: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादव द्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
3: तनहु सेवा अस्पताल दुलेगौड़ा, फोन 0865414377, मोबाइल 98560443043।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न।

0: फूल गमला सजावट को सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगोडा बजार को हेल्पोस चोकमा खुलेको द भिलेज गार्डन मा जाउन तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845610950।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
5: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरदाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
6: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी
5: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420,
6: दीप मल्ल ठकुरी 9460141530।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराचन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9968861887।
8: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
9: हजुर, फेरि पनि केही चिनको विश्राम लगतै स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz। अन्तर्मनको आवाज गर्ने प्रोग्राम रहेको छ जिन्दगी रक छ। हामी आउने गर्दछ हप्ताको 6 दिन फरक र फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी तपाईँको माझमा यिनै वेनस्डेका एपिसोडमा रहेर रक संघलाई नै कार्यक्रम स्थान दिइरहेको छ भने हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिइराख्नु भएको छ भन्ने आशा रह्यो। र अहिलेको लागि भने चाहिँ फेरि पनि ढिला नगरिकन कार्यक्रममा चाहिँ संघलाई स्थान दिने नै छ भने तपाईँले प्रकरण सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। अहिलेको लागि भने चाहिँ तिम्रो साथ बोलको यो संघलाई कार्यक्रम स्थान दिँदैछु, स्वीकार्नुहोस्।

0: हजुर, योसँग पनि कार्यक्रम सकिसकेको छौँ र अहिलेको लागि भने चाहिँ हाम्रो कार्यक्रमको समय पनि सकिसकेको छ भन्ने हाम्रो श्रोता साथीहरू चाहिँ सुनेर भरपूर मनोरञ्जन लिइराख्नु भएको छ भन्ने आशा रह्यो। र अहिलेको लागि भने यसै कार्यक्रममा फेरि पनि सङ्घलाई स्थान दिने नै छौँ भने अन्तिम सङ्घलाई वीर सिएपोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदै कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: घर ठुलो लाग्छ ठाउँ छैन, हाँसिरहेछु किन

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्गानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउं।
2: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्गानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्गानिक उत्पादन उपभोगको बानी बसालौ।
2: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।

0: பன் பார்க்க சபை சமன் சைனி கத்தி மஜாயே கேட்டாவு மதார் ஜலினி பைனி.
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग.
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्.
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ.
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9067279794.
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ.
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर.
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162, 590-163.
7: XY3.8 अन्तर्मन को आवाज.
8: स्टूडियो साइड चेक.
9: अहिले साँझको 5 बज्यो.
10: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ. अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ. प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301.
11: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार.
1: ढोरबाराही हाइलाइट्सको साथमा
12: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौड़ा, बीपी चोक,
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्. सम्पर्क 9841349304.
13: नमस्कार, रेडियो ढोरबराही 103.8 मेगाहर्जको साझा 5 बजेको ढोरबराही हाइलाइट्समा श्रिया गुरुङको स्वागत छ. अब समाचारहरू सुन्नुहोस्.
1: निर्वाचन पर्यवेक्षण समिति ईओसी नेपालले गएको फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेद्वारको प्रचार खर्च सम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको छ। प्रतिवेदनले जित्नेले भन्दा हार्ने उम्मेद्वारले धेरै खर्च गरेको पाइएको जनाएको छ। ईओसीले देशभरका 165 क्षेत्र मध्ये छानिएका 10 निर्वाचन क्षेत्रका 3406 उम्मेद्वार मध्ये 144 नमूना उम्मेद्वारको खर्चको विश्लेषण गरेको हो। संस्थाका अध्यक्ष श्री कृष्ण सुवेदीका अनुसार विजयी उम्मेद्वारले चुनाव प्रचार प्रसारमा औसत 88 लाख र हार्नेले त्यसको झण्डै 3 गुणा धेरै औसत 2,83,00,000 रूपियाँ खर्च गरेका पाइएको छ। चुनाव खर्चको झण्डै 67% रकम हार्ने उम्मेद्वारले खर्च गरेका छन्। नतिजाले स्रोत व्यवस्थापनमा गम्भीर असन्तुलन रहेको देखाएको छ। निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीका उम्मेद्वारका लागि 25-33 लाखसम्म खर्चको सीमा तोकेकोमा औसतमा उम्मेद्वारले 72 लाख अर्थात कानूनी सीमाभन्दा 118% धेरै खर्च गरेको पाइएको छ। उम्मेद्वारले खर्च देखिने ब्यानर, र्याली, कोर, सभा, भोज, भतेर आदिको साटो नदेखिने च्यानल, अदृश्य तर प्रभावशाली सूचना तथा संचार प्रणाली, डिजिटल प्रचार, सामाजिक संचार, अनौपचारिक परिचालनतर्फ सरेको देखिएको हो। यसले अनुगमनलाई थप कठिन बनाउँछ र बनाएको देखिएको हो। मिथ्या सूचना, दुष्प्रचार, चरित्र हत्या जस्ता प्रणालीको दुष्प्रचार तथा प्रयोग, रोकथाम तथा नियन्त्रणमा आवश्यक कानूनी प्रबन्धको अभाव देखिएको हो। लेखिएको प्रतिवेदनमा भनिएको छ, कुल खर्चको 82% प्रचार अभियान अवधिमा भएको र 4% खर्च चुनावको दिन प्रचार निषेधको अवधिमै भएको देखिएको प्रतिवेदनले जनाएको छ। उम्मेद्वारको आमदानीको स्रोत सार्वजनिक र अनिवार्य रूपमा खुलासा गरिनुपर्ने, डिजिटल माध्यमबाट कुनै आचार संहिता उल्लंघन पत्ता लगाउन प्रविधि मैत्री अनुगमन प्रणाली विकास गरिनुपर्ने, खर्च विवरण पेश गर्ने अहिलेको प्रक्रियाको सट्टा निर्वाचन आयोगले सक्रिय अनुगमन टोली परिचालन गरी आचार संहिता उल्लंघनकर्तालाई तत्काल कार्यवाही गर्ने व्यवस्था मिलाउनु पर्ने सुझावहरू देखिएको ईओसीका अध्यक्ष सुवेदीले बताउनु भएको हो। यसै गरी छुट्टै बैंक खाताबाट खर्च गर्ने व्यवस्थालाई व्यवहारिक र सरल बनाइनुपर्ने, निर्वाचन प्रक्रियामा सार्वजनिक लेखा परीक्षणलाई सहायक संरचनाका रूपमा अनुमति दिनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ। नेपाली कंग्रेसले क्रियाशील सदस्यता वितरण अभियान अन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन 77 जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकेको छ। कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको 15 महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियान अन्तर्गत पार्टी कार्यालयले आज जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकेको जनाएको छ। नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी 35 वर्ष मुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य राखिएको छ। साथै तोकिएका केन्द्रीय प्रतिनिधिहरूले यही असार 20 गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्ने पार्टी कार्यालयले जनाएको छ। रिजिङ गाउँपालिकाले 21 गाउँसभामा आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सुशासन, सेवा प्रवाह, डिजिटल प्रणाली, सामाजिक विकास, सुरक्षा, वातावरण संरक्षण तथा दिगो विकासलाई प्राथमिकतामा राखिएको छ। नीति तथा कार्यक्रममा गाउँपालिकाको सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र प्रविधि मैत्री बनाउने, प्रत्येक महिनाको आय व्यय विवरण सार्वजनिक गर्ने, सार्वजनिक सुनवाई तथा सामाजिक परीक्षणलाई नियमित गर्ने तथा भ्रष्टाचार र अनियमितता नियन्त्रणमा विशेष जोड़ दिएको छ। त्यस्तै विकास योजना, ऐन, नियम, निर्देशिका तथा कार्यविधिलाई वेबसाइट, मोबाइल एप्स र संचार माध्यम मार्फत सार्वजनिक गर्ने, गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने तथा नागरिक सहायता कक्षा सेवालाई थप सुदृढ बनाउने उल्लेख गरिएको छ। सम्पूर्ण योजनाहरूको सार्वजनिक परीक्षण, नियमित अनुगमन तथा समयमै हस्तान्तरण गर्ने, सार्वजनिक सम्पत्ति र जग्गाको अभिलेखीकरण तथा संरक्षण गर्ने र उपभोक्ताको हित संरक्षणका लागि नियमित बजार अनुगमन सञ्चालन गर्ने नीति लिएको छ। गाउँपालिकाको दोस्रो पञ्चवर्षीय आवधिक योजनासँग समन्वय हुने गरी मध्यकालीन खर्च संरचना तयार गरी विकास आयोजना व्यवस्थापन तथा सार्वजनिक खर्चलाई वैज्ञानिक र परिणाममुखी बनाइने कार्यक्रम समेत समावेश गरिएको छ। सामाजिक क्षेत्रमा धूम्रपान मध्यपान जुवातास तथा लागू पदार्थ दुर्व्यसन नियन्त्रणका लागि सचेतनामूलक अभियान सञ्चालन गरिने सुरक्षित र मर्यादित समाज निर्माणका लागि विभिन्न कार्यक्रम अघि बढ़ाइने उल्लेख गरिएको छ। त्यसै गरी गाउँपालिका तथा माथतका कार्यालयलाई कागजात रहित प्रविधि मैत्री र पारदर्शी बनाउने उद्देश्यले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली डिजिटल हाजिरी तथा डिजिटल अभिलेखीकरण प्रणाली लागू गरिने जनाएको छ। सार्वजनिक सुरक्षालाई सुदृढ बनाउन वडा कार्यालय तथा संवेदनशील सार्वजनिक स्थानहरूमा सीसीटीभी क्यामेरा जडान गरी सुरक्षा निकाय संघको समन्वयमा निगरानी बढ़ाइने कार्यक्रम पनि समावेश गरिएको छ। तनहुमा वैदेशिक रोजगारीका नाममा ठगिने श्रमिक र तीनका परिवारको संख्या बढ़दो देखिएको छ। पछिल्लो साढे छ वर्षको अवधिमा मात्रै जिल्लाका 395 जना श्रमिक तथा परिवारका सदस्य वैदेशिक रोजगारीको प्रलोभनमा परेर ठगीको शिकार भएका छन्। सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत संचालित आप्रवासी स्रोत केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2076-77 मंगिरदेखि चालू आर्थिक वर्ष 2082-83 असार 9 गतेसम्म वैदेशिक रोजगारीका नाममा पुरूष 369 र महिला 26 गरी 395 जना ठगिएका हुन्। बिचौलिया र एजेन्ट मार्फत ठगीमा परेका तीमध्ये 260 उजुरीको सफल निरूपण गर्दै पीड़ितलाई 5,46,61,000 रूपियाँ क्षतिपूर्ति तथा आर्थिक सहायता दिलाएको केन्द्रले जनाएको छ। आप्रवासी स्रोत केन्द्रकी जिल्ला संयोजक लुना राणा मगरका अनुसार वैदेशिक रोजगारीसँग सम्बन्धित विभिन्न प्रकृतिका मुद्दामा सहजीकरण गर्दै केन्द्रले स्थापना कालदेखि हालसम्म कुल 35,64,42,424 रूपियाँ क्षतिपूर्ति तथा आर्थिक सहायता दिलाएको छ। तीमध्ये चालू आर्थिक वर्षमा मात्रै 3,49,83,906 रूपियाँ पीड़ित परिवारले प्राप्त गरेका छन्। कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 55,38,01,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष लाल सुब्बा गुरूङले गाउँसभामा बजेट प्रस्तुत गर्दै स्थानीय उत्पादन उत्पादकत्व वृद्धि कृषि आत्मनिर्भरता पूर्वाधार विकास शिक्षा स्वास्थ्य तथा रोजगारी सृजनालाई प्राथमिकतामा राखिएको जनाउनु भएको हो। बजेट अनुसार चालू खर्चतर्फ 41,82,30,000 रूपियाँ र पूँजीगत खर्चतर्फ 13,55,71,000 रूपियाँ विनियोजन गरिएको छ। रूपा गाउँपालिकाले पूर्वाधारतर्फ 11,18,51,000 शिक्षातर्फ 15,24,00,000 सामाजिक विकासतर्फ 19,43,00,000 कृषि क्षेत्रतर्फ 2,05,00,000 खानेपानी तथा सरसफाईतर्फ 11,00,000 र खेलकुदतर्फ 10,00,000 बजेट विनियोजन गरिएको छ। पूर्वाधारतर्फ सड़क निर्माणलाई जोड़ दिएको रूपाले गाउँपालिका प्रशासकीय भवनको फर्निसिङ ल्याण्डस्केप निर्माणका लागि मात्र 1,50,000,000 रूपियाँ विनियोजन गरिएको छ। खैरेनी माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले अनुसन्धानमा आधारित शैक्षिक प्रदर्शनी गरेका छन्। जीवन उपयोगी सामग्रीहरू निर्माण गरेर विद्यार्थीहरूले बुधबार प्रदर्शन गरेका हुन्। उनीहरूले सामान ओसार्न सकिने रोबोटदेखि स्मार्ट भान्सा दृष्टिविहीनहरूले प्रयोग गर्न सक्ने सेन्सर सहितको लौडी लगायत विभिन्न खोज सम्बन्धी सृजनात्मक सामग्रीहरू देखाएका थिए। शैक्षिक पारदर्शी प्रदर्शनी अवलोकनका लागि बुधबार शुक्ला गण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित उपप्रमुख खुमबहादुर विकर राजु वडाध्यक्ष बुद्धि बहादुर थापा लगायतका अभिभावक र विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए। विद्यालयका प्रधानाध्यापक राजेश्वर घिमिरे सिकाई प्रणालीको विस्तारसँगै विद्यार्थीको अनुसन्धानमा प्रतिको लगाव बढ़ाउन शैक्षिक प्रदर्शनी आयोजना गरिएको बताउनु भएको हो। घिमिरेले यस्ता कार्यक्रमहरूले विद्यार्थीको सिकाईलाई दिगो बनाउनमा मदत पुग्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताउनु भएको छ। कक्षा 8, 9 र 10 अध्ययन गर्ने विद्यार्थीहरूले तेज स्थल इनोभेशन प्रणालीसँगको सहकार्यमा एक हप्ते सिकाइ पश्चात अनुसन्धानमा आधारित सामग्री निर्माण गरेर प्रदर्शन गरेका हुन्। सर्पदंश र रेबिजको उपचारका लागि दक्ष स्वास्थ्यकर्मी तयार गर्न तालिम मार्फत क्षमता विकास गरिएको छ। गर्मी बढ्दै जाँदा पहाड़ी क्षेत्रमा पनि सर्पदंशका बिरामी बढ़ेका छन्। शहरी क्षेत्रमा कुकुरको टोकाईको प्रकोप समेत उत्तिकै रहेको छ। ती दुवै समस्या समाधान गर्न बागलुङ र रूकुम पूर्वका स्वास्थ्यकर्मीलाई तालिम दिएर दक्ष बनाएको हो। वर्षमा सर्पदंशका बिरामी बढ़ी आउने भएकोले बागलुङ र रूकुम पूर्वका नगर अस्पताल आधारभूत अस्पताल र स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीका लागि बागलुङमा ल्याएर तालिम दिएपछि उपचारका लागि स्वास्थ्य संस्थामा पठाएको छ। बागलुङ 13 र रूकुम पूर्वका 8 स्वास्थ्यकर्मीले तालिम लिएर उपचार गर्न सक्ने भएका हुन्। शुक्रराज ट्रपिकल अस्पतालका रेबिज रोग विशेषज्ञ डाक्टर मिलन बजरचार्यले रेबिज सम्बन्धी र अर्का शल्य चिकित्सक डाक्टर शंकरराज लामिछानेले सर्वदंश बारे तालिममा सहजीकरण गर्नुभएको थियो। हस्त साझा 5 ढोबरा हाइलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
8: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
7: ए
14: सबिना, यस्तो हतारमा कता हो?
15: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
14: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुन्चादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9800286142।
16: यही आउँदो असार 13 दोस्रो शनिबार
17: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
16: उपचार हुने रोगहरू,
17: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
16: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
17: कपाल झर्ने समस्या,
16: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
17: टाउको तथा शरीरको चाया,
16: बुढेसकालमा छाला चिलाउने रोग,
17: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
16: छाला तथा यौनाङ्गमा आउने मुसा,
17: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
16: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा
18: दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
17: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678187।
18: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा।
19: सुन्न न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
20: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
19: कहाँ?
20: गण्डकी मेडिकल हल।
17: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
20: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
17: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
19: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0565903369, मोबाइल 9840826926।
21: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
22: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
21: अनि बन्छ त दाई?
22: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
23: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
24: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
25: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
24: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
26: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164334372।
3: हस, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
4: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
5: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
2: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7-13, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560-20279। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्नेमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
0: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461-56999 छ।
8: होइन रमिला, जति बेला पनि तल घर जान्छौ, होइन किले मोनी लगाएर हो?
9: साँच्चै कि मोनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि स्थितिको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोनी लाउने खालको छ।
8: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
9: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141-35622।
10: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
11: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड
7: अलुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल

0: घुँडा तथा जोड्ने दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, ककड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
6: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3 Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
9: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
8: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
10: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
6: हो भन्या, ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
10: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
6: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
12: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
11: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
12: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
11: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
12: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
11: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
12: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
11: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
12: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
13: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
14: हाँ, संचार नेटवर्क, समय को आवाज, समय को आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमिल सेनासँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राष्ट्रपाका केन्द्रीय सदस्य चुन्न बेलुकी 8:30 बजे मतदान शुरू हुने। 99 पदका लागि 384 जना प्रतिस्पर्धामा 7:15 बजेदेखि मौन अवधि तोकियो।
0: भोलि बस्ने प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित। विष्णु पौडेललाई घर कानूनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रतिष्ठीकरणको दर्ता।
1: देशभर 1,37,000 हेक्टर जमीनमा धान रोपाई। तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि, सतर्कता अपनाउन आग्रह।
0: इरानी आणविक केन्द्रमा पुनः निरीक्षण हुने संकेत। आईएईए को पहुँच खुल्ने अपेक्षा।
1: र महिला टी20 विश्वकपमा आज इंग्ल्याण्ड र वेस्ट इण्डिज आम्ने सामने हुँदै।

0: ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशनमा पहिलो चरणको निर्वाचन अन्तर्गत मतदान आज बेलुकी 8:30 शुरू हुने भएको छ। चितवनमा जारी राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय निर्वाचन आयोगले आज निर्वाचन कार्यतालिकाको चौथो संशोधन सहितको नयाँ तालिका सार्वजनिक गरी मतदान सहितको समय तोकेको हो। जस अनुसार आज दिउँसो 3:30 उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको थियो। अहिले 6:00 उम्मेद्वारको नाम फिर्ता लिने र 6:30 उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने उल्लेख छ। निर्वाचन आयोगका अनुसार बेलुकी 7:15 मौन अवधि शुरू हुनेछ। यस अवधिमा कुनै पनि प्रकारका प्रचार प्रसार वा प्रभाव पार्ने गतिविधि गर्न पाइने छैन। पहिलो चरणको मतदान बेलुकी 8:30 मतदान स्थलमै तोकिएका बुथहरूमा शुरू हुनेछ। मतदान सकिएको 2 घण्टाभित्रै मतगणना शुरू गरी परिणाम घोषणा गरिने जनाइएको छ। त्यसपछि अर्को चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरिनेछ। राष्ट्रपतिको विधानमा सभापति र केन्द्रीय सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने तथा निर्वाचित सदस्य मात्र दोस्रो चरणमा हुने निर्वाचनमा उम्मेद्वार हुन पाउने व्यवस्था गरिएकाले केन्द्रीय सदस्यको निर्वाचन यसरी हुन लागेको हो। पार्टी सभापति तथा केन्द्रीय सदस्य पदका उम्मेद्वारको मनोनयन फारम वितरण र दर्ता प्रक्रिया हिजै सकिएको छ। आज दिउँसो सार्वजनिक गरिएको उम्मेद्वारको नामावलीमा 79 जना

0: Australian Education and Visa Services. Shikla Kandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pasati, Botis Charsi, Kiranabe, Ro Antanabe Pasati, Otis Shunet Kirata.
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगुडा पोलिक्लिनिकमा यही असारतिर गते दोस्रो शनिबार
3: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
1: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार
3: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
1: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार
3: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर
4: वरिष्ठ नाक कान घाँटी र गलगाड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
3: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
1: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 मोबाइल 9856031053
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
1: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ
5: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 065414233 मोबाइल 9968761887
6: कान्छे भोलि घर पूजा गर्नुपर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
7: हस् मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
6: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
7: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
1: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
6: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै
1: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9864133101 र 9864883522
8: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
1: अब चिन्ता नलिनुहोस् शरणयान सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
8: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी सर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
1: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
8: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9846361209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
9: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
10: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
9: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेरको चिन्ता लिनु भएको छ यो दिदीले
10: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पंचमुनि स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आड़े में शाखा पसल दुलेगौड़ा भित्री बजार सांगलीला विकास बैंक को पछाड़ी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेर का लगी आवश्यक खसी र कुखुरा का मासु पाइन का साथ ही जिउदो खसी बोका पूजा का लगी चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथ ही ताजा अंडा ससेज र फ्रेन्च फ्राई चाहिए हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर विवेक ढुंगाना जानकी ढुंगाना मोबाइल 9856066136 र 9811566136।
12: क्यों तो को थे दी मु रेडियो ढोर बारह 103.8 मेगाहर्ट्ज़।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240
2: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
2: ए हो र ल त ल
4: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0 65 414 222 र 98 5 60 21 692
5: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
5: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
6: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
5: प्रोपाइटर थान प्रकाश नेउपाने 98 5 60 33 878 प्रशान्त नेउपाने 98 4 60 26 925
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
7: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
3: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
7: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
3: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
8: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98 4 61 56 99 छ
9: सुन गाउँ घर तर शहर सुन हरियाली
1: हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
5: अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
1: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको पुरा सुन्नु पर्दैन
5: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
9: गोलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
10: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
9: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोपाइटर कीर्तिमान थापा मगर
11: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253-9100-122 98058-0008 र 98460-69246
12: हजुर दान गरौं
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
1: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
12: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
13: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हुँ

0: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुको झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्झी
1: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
2: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 98028 28810 98028 28811 र 98028 28816
3: होइन आरोसी आर्यलाई लिएर कता हिँड्यौ
4: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
5: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
3: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको केही त हो
4: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
3: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 98241 84264 र 98141 53305
6: आमा पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउ कि क्या हो
7: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ न त बिरामी होइएला
8: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ घर वरपर पानी जम्न नदेऊ स्वस्थ बनाऊ
9: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
10: मम्मी भोक लाग्यो खाजा खाऊ न
4: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
10: हस् मम्मी
11: मैले सुने छोरी ल जाम हिँड
4: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
12: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
4: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 98028 28144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
12: बीजी मोमो हाउस दुलेगौडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
13: खै जन्म दर्ता दिनुहोस् त
14: जन्म दर्ता गरेको छैन नि म्याडम
13: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
14: हो र मलाई त थाहा नै थिएन म्याडम
13: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
14: पहिला कसैले भनेन
15: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
16: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
15: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
16: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
18: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
19: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
20: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
17: ए हो र, हस् दाई म आजै जान्छु।
21: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
22: हाइजेनिक राज प्रणाली शुक्लागण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
23: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
24: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
23: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यहीँ बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
25: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261553507।
26: नमस्ते, तपाईँ यति बेला रेडियो दलवालाई सुन्दै हुनुहुन्छ, थ्याङ्क यू।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुलेकौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार होने रोग
1: पेट संबंधी समस्या गैस्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुखने पोल्ने अमिलो पानी आने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाक को एलर्जी नाक में मासु पलाएको
0: मृगौला को पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
2: सिधे
3: मयाम चिसा पानीबाट काठमाडौँ काठमाडौँबाट
2: मयाम चिसा पानी अनि बीचमा नझर्ने
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
2: के हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
1: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौड़ा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
4: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
4: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
5: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
6: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
4: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौड़ा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658590065 मोबाइल 9816634372
8: 103.8 अन्तर्मनको आवाज
9: स्टुडियो टाइटेड
10: अहिले साँझको 7 बज्यो
5: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
11: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
4: ढोरबाराही हाइलाइट्सको साथमा
12: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304
9: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्ज को साँझ 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्रीको स्वागत छ। ढोरबाराही हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।
13: राष्ट्रपतिको पहिलो राष्ट्रिय महाधिवेशनको पहिलो चरणमा आज केन्द्रीय सदस्यका लागि मतदान हुँदै मतदान राति 8:30 बजेबाट शुरू हुने।
9: प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेद्वारको प्रचार खर्च सम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक, जितेकाको भन्दा हार्ने उम्मेद्वारले बढ़ी खर्च गरेको पाइयो।
13: ड्यूटीका बेलामा ट्राफिक प्रहरीले चालक सहित सेवाग्राहीसँग हात मिलाउन नपाउने। यस वर्षको मनसूनका कारण देशैभरि करिब 51,000 घरधुरी प्रभावित हुन सक्ने अनुमान।
9: विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने एकमात्र माध्यम आणविक हतियार रहेको रूसको दावी। इरान र अमेरिका बीचको सम्झौतामा अमेरिकी दबावको पराजय भएको टिप्पणी।
13: र फिफा विश्वकप फुटबलमा ब्राजिलका सुपरस्टार नेमारले स्कटल्याण्डसँगको खेल खेल्ने।
9: अब पूरा समाचार सुन्नुहोस्। सरकारले मन्त्रीहरूको स्वकीय सचिवालय तथा सल्लाहकार समूहको संरचना तय गरेको छ। मन्त्री परिषद बैठकको गएको वैशाख 2 गतेको निर्णय ढिलो गरी बाहिर आएको हो। मन्त्रालयको कार्यक्षेत्र र कार्यबोझका आधारमा सल्लाहकार तथा आवश्यक कर्मचारी रहने व्यवस्था गरिएको छ। निर्णय अनुसार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय तथा कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपाल सरकारका विशिष्ट श्रेणी सरहका एक वैतनिक सहित बढ़ीमा 5 जनासम्म सल्लाहकार नियुक्त गर्न सक्नेछन्। अन्य मन्त्रालयले भने एक वैतनिक सहित बढ़ीमा 3 जनासम्म सल्लाहकार राख्न सक्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाह वालेन्की प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार विकास, निर्माण, पूर्वाधार विस्तार तथा बहुआयामिक समन्वय आवश्यक पर्ने मन्त्रालयमा विषयगत विज्ञता उपयोग गर्न सकियोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। ती मन्त्रालयमा नियुक्त हुन सक्ने 5 मध्ये एकजना मात्र वैतनिक हुने र बाँकी सल्लाहकार अवैतनिक रहने हुँदा अतिरिक्त आर्थिक भार नपर्ने उहाँले बताउनु भएको छ।
13: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको राष्ट्रिय महाधिवेशन अन्तर्गत पहिलो चरणमा आज केन्द्रीय सदस्यका लागि मतदान हुने भएको छ। मतदान आज राति 8:30 बजे पछाडि शुरू गर्ने तयारी छ। सिद्धवनको भरतपुरमा चलिरहेको महाधिवेशनमा 900 केन्द्रीय सदस्यका लागि यसअगाडि 384 जना उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक भएको छ। महामन्त्री कविन्द्र बुर्लाको टीका अनुसार दावी विरोध र उम्मेद्वारी फिर्ता लिन चाहनेले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि अन्तिम सूची प्रकाशित हुने भएको छ। मतदानका लागि 80 वटा विद्युतीय भोटिङ मेसिन तयारी अवस्थामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। विदेशमा रहेका प्रतिनिधिले मोबाइल मार्फत मतदान गर्न पाउने भएका छन्। महाधिवेशनमा प्रतिनिधि 4,000 जना भन्दा धेरै रहेका छन्। पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। आज राति अबेरसम्म केन्द्रीय सदस्यका लागि पहिलो चरणको चुनाव सम्पन्न गरेर दोस्रो चरणमा भोलि बिहान पदाधिकारीको चुनाव गर्ने तयारी भइरहेको महामन्त्री बुर्लाको टीले जानकारी दिनुभयो। दोस्रो चरणमा 2 जना उपसभापति, 1 जना महामन्त्री, 3 जना सहमहामन्त्री गरेर 6 जनाको चुनाव हुनेछ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा मतदान सकिएको 2 घण्टाभित्र नै मतपरिणाम आइसक्ने दावी गरिएको छ। पार्टीका प्रवक्ता मनिष शाहले मतदान सकिएको 2 घण्टाभित्रमा मतपरिणाम आइसक्ने जानकारी दिनुभयो। आजै राति भित्रमा मतपरिणाम आइसक्ने झाको दावी रहेको छ।
9: निर्वाचन पर्यवेक्षण समिति ईओसी नेपालले गएको फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेद्वारको प्रचार खर्च सम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको छ। प्रतिवेदनले जित्नेले भन्दा हार्ने उम्मेद्वारले धेरै खर्च गरेको पाइएको जनाएको छ। ईओसीले देशभरका 165 क्षेत्र मध्ये छानिएका 10 निर्वाचन क्षेत्रका 3 3406 उम्मेद्वार मध्ये 144 नमूना उम्मेद्वारको खर्चको विश्लेषण गरेको हो। संस्थाका अध्यक्ष श्री कृष्ण स्वेदीका अनुसार विजयी उम्मेद्वारले चुनावमा प्रचार प्रसारमा औसत 88 लाख र हार्नेले त्यसको झण्डै 3 गुणा धेरै औसत 2,83,00,000 रूपियाँ खर्च गरेको पाइएको छ। चुनाव खर्चको झण्डै 67.35% रकम हार्ने उम्मेद्वारले खर्च गरेका छन्। नतिजाले स्रोत व्यवस्थापनमा गम्भीर असन्तुलन रहेको देखाएको छ। निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीका उम्मेद्वारका लागि 25-33 लाखसम्म खर्चको सीमा तोकेकोमा औसतमा उम्मेद्वारले 72 लाख अर्थात कानूनी सीमा भन्दा 118% धेरै खर्च गरेको पाइएको छ।
13: आफ्ना पति विष्णु पौडेललाई गैर कानूनी रूपमा पक्राउ गरेर थुनामा राखिएको भन्दै पौडेलकी श्रीमती दोमाया पौडेल सर्वोच्च अदालत पुग्नु भएको छ। उहाँले पक्राउ गैर कानूनी भएको दावी सहित पौडेललाई थुना मुक्त गर्न आदेशको माग गर्नुभएको छ। रिट निवेदक पौडेलले विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र सुर्खेत प्रहरीलाई विपक्षी बनाउनु भएको छ। निवेदनमाथि बिहिबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनवाई हुनेछ। विशेष अदालतले मंगलबार पौडेललाई 7 दिन थुनामा राखेर अनुसन्धान गर्न विभागलाई अनुमति दिएको छ। पूर्व उप प्रधान एवं अर्थमन्त्री समेत रहनुभएका पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो। उहाँलाई राति नै स्थल मार्गबाट काठमाडौँ लगेर मंगलबार अदालतमा उपस्थित गराइएको थियो।
9: राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न दिएको उर्दी खेदजनक भएको बताउनु भएको छ। होल्डिङ सेन्टरमा अस्थायी रूपमा बसोबास गर्दै आएका सुकुम्बासीलाई 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्ने निर्देशन दिएपछि उहाँले असन्तुष्टि जनाउनु भएको हो। सरकारले घरबार विहीन सुकुम्बासीहरूको उचित व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनु भएको छ।
13: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसूनका कारणले देशैभरि करिब 51,000 घरधुरी प्रभावित हुन सक्ने अनुमान गरेको छ। प्राधिकरणकी सूचना अधिकारी शान्ति महतका अनुसार यस वर्षको मनसूनबाट करिब 2,26,000 नागरिक विपदको जोखिममा रहेको जनाउनुभयो। असारको 5 गते शुक्रबार कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसून प्रणाली अझै पनि त्यही कमजोर अवस्थामा रहेको र देशैभरि सक्रिय हुन थप केही दिन लाग्ने प्राधिकरणले जनाएको छ। यस वर्षको सुनबाट लुम्बिनी, कोशी र मध्य प्रदेश सबैभन्दा बढ़ी प्रभावित हुने अनुमान गरिएको छ भने कर्णाली प्रदेशमा तुलनात्मक रूपमा कम प्रभाव पर्ने देखिएको छ। मनसूनजन्य विपदबाट हुने क्षति न्यूनीकरण तथा प्रतिक्रियाका लागि आवश्यक रूप तयारी पूरा भइसकेको सूचना अधिकारी महतले जानकारी दिनुभयो।
9: देशभर अहिलेसम्म 1,37,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। कृषि विभागले देशभर झण्डै 10% धान रोपाई भएको जनाएको हो। गएको वर्षको तुलनामा असार पहिलो हप्तासम्म रोपाई 0.4% बढ़ेको छ। देशभर झण्डै 13,81,000 हेक्टर जमीनमा रोपाई हुने गर्छ। अस्ति असार 8 गतेसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मध्य प्रदेशमा झण्डै 5% मात्र रोपाई भएको छ। धान उत्पादन तथा क्षेत्रफलका हिसाबले यो क्षेत्र महत्वपूर्ण मानिन्छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार मनसून अलि ढिला सक्रिय भएको र रोपाईका लागि अहिलेसम्म आवश्यक पर्याप्त पानी नपरेकाले रोपाई धमाधम हुन नसकेको हो। मौसम अनुकूल नहुनु, मलको अभाव जस्ता मुख्य समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाई हुने गरेको छ। आउँदो सोमबार असार 15 गते राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइरहेछ। विभागले यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि नारा तय गरेको छ।
13: विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक विमान A380 केही जहाजको पखेटाभित्र रहेको मुख्य संरचनात्मक भागमा चिरा देखिएपछि विमान निर्माता एयरबसले 16 वटा सुपर जम्बो विमानको विशेष निरीक्षण गर्ने भएको छ। युरोपेली संघ यूको उड्डयन सुरक्षा निकायले नियमित मरमत परीक्षणका क्रममा पखेटाको महत्वपूर्ण संरचनामा समस्या भेटिएपछि सम्बन्धित विमानहरूको तत्काल निरीक्षण गर्न निर्देशन दिएको एयरबसलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। निरीक्षणका क्रममा समावेश गरिएका 16 वटा विमानमध्ये 15 वटा इमिरेट्स र एउटा क्वान्टास एयरलाइन्सले सञ्चालन गरिरहेका छन्। तीमध्ये 5 वटा एयर एमिरेट्स 7 विमानमा तत्काल जाँच आवश्यक रहेको खबरमा उल्लेख गरिएको छ। यस्तै सन् 2021 एयरबसको A380 उत्पादन बन्द गरिएको भए पनि यी विमानहरू अझै लामो दूरीका अन्तर्राष्ट्रिय उडानमा व्यापक रूपमा प्रयोग भइरहेका छन्। एयरबसका अनुसार गएको डिसेम्बरको प्राविधिक निर्देशन पछाडि भएको परीक्षणका क्रममा पंखेटाको संरचनात्मक मजबुतीमा असर पार्न सक्ने चिराहरू फेला परेका थिए।
14: नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका दुईवटा मूर्ति फिर्ता भएको छ। न्यूयोर्कमा रहेको नेपाली महावाणिज्य दूतावासमा आयोजित विशेष हस्तान्तरण समारोहमा न्यूयोर्कको सरकारी वकिलको कार्यालयले पद्मा पाडी र नृत्य देवीको मूर्तिको संयुक्त औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। महावाणिज्य दूतावासका अनुसार 13 शताब्दीको काश्य पद्मा पाडीको मूर्ति काठमाडौँको थम बहलीको अनुपम कलाकृति मानिन्छ। यो मूर्ति सन् 1971 र 1977 बीचको समयमा अवैध रूपमा अमेरिका पुर्याइएको अनुमान छ। त्यसै गरी 16 शताब्दीको काठबाट निर्मित नृत्य देवीको मूर्ति ललितपुरको इब हावहीको उत्कृष्ट काष्ठकलाको नमूना मानिन्छ। यो मूर्ति सन् 1969 र 1983 बीचमा चोरी गरी अमेरिका लगिएको अनुमान रहेको छ। यी मूर्ति न्यूयोर्कमा रहेको महानगर संग्रहालयबाट बरामद भएको थियो। यी दुवै सम्पदा नेपाल पठाउने तयारी रहेको छ।
13: कक्षा 12 नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले बिहिबार भोलि काठमाडौँको माइती घर मण्डलामा प्रदर्शन गर्ने भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रन लागेका हुन्। प्रदर्शनको नेतृत्व रंजित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवड़ा, अंशु पन्त र साहिब शाह लगायत विद्यार्थीहरूले गरिरहेका छन्। उनीहरूले व्हाट्सएप समूह, टिकटक र इन्स्टाग्राम लगायत सामाजिक सञ्जाल मार्फत देशैभरिका विद्यार्थीहरूलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरिरहेका छन्। आन्दोलनको तयारी बारे बोल्दै रंजित कार्कीले विद्यार्थीहरूमाथि अन्याय भएको दावी गरेका छन्।
14: सवारी चालक लगायत अन्य सेवाग्राहीसँग ड्यूटीको समयमा हात नमिलाउनु भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मातहतका फिक प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ। कार्यालय मंगलबार ट्राफिक प्रहरी परिसर, वृत्त प्रभाग र पोस्ट सबैलाई सर्कुलर पठाउँदै यस्तो निर्देशन दिएको हो। सर्कुलरमा ट्राफिक प्रहरीले चेकिङ लगायत अन्य ड्यूटीको समयमा सवारी चालक र अन्य सेवाग्राहीसँग हात मिलाएका दृश्यहरूबारे सामाजिक सञ्जाल तथा आम नागरिकहरूबाट विभिन्न गुनासो प्राप्त भइरहेको उल्लेख छ।
13: गण्डकी प्रदेशमा निजी क्षेत्रबाट सञ्चालित 862 शिक्षण संस्थाहरूमा वार्षिक 15,44,59,61,000 रूपियाँ बराबरको आर्थिक कारोबार हुने गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल शिक्षण संस्था सर्वेक्षण 2081 अन्तिम प्रतिवेदनले गण्डकी प्रदेशको शैक्षिक अवस्थाको यस्तो चित्र देखाएको हो। सरकार बाहेकको निजी, सामुदायिक तथा गुठी मार्फत सञ्चालित विद्यालय र क्याम्पसहरूको अवस्था समेटिएको यो सर्वेक्षणले गण्डकीमा शिक्षा क्षेत्र एउटा ठूलो उद्योगका रूपमा फस्टाएको पुष्टि गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले 2080 साउनदेखि 2081 असारसम्मको अवधिलाई आधार मानेर यो अध्ययन प्रतिवेदन तयार पारेको हो। नेपालमा पहिलो पटक सरकार बाहेकको स्वामित्वमा रहेका शैक्षिक संस्थाहरूको यति विस्तृत सर्वेक्षण गरिएको हो।
14: तपाईँति बेला साँझ 7 ढोरबाराई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
15: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा, ए दीपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
15: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौँला है।
17: दीर्घायु फर्निचर शोरूम।
16: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलंग, डाइनिंग टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ। एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
18: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
12: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
18: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
12: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
19: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
20: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
18: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7-13, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9850202779।
21: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
22: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
21: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
22: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
21: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
22: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9560-23420, 9901-54674 र 9460-23420।
23: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
22: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेन। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
23: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
22: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
18: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
22: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
18: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
22: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
18: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
22: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665930379।
0: विश्रामपछि पुनः स्वागत छ ढोरवराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानव अधिकारको संरक्षण र प्रवर्धन गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उहाँले यस धारणा व्यक्त गर्नुभएको हो। अध्यक्ष मगरले व्यवसाय सञ्चालन गर्दा कुनै पनि किसिमबाट मानव अधिकार हनन भएको भए त्यसको कड़ा निगरानी राख्न सरकारलाई सचेत गराउनु भएको छ। यसका साथै उहाँले मानव अधिकारको सम्मान गरेर अघि बढ़ने क्रममा केन्द्रित हुन व्यवसायीहरूलाई पनि निर्देशन दिनुभएको छ। आयोगले मानव अधिकारको उल्लंघन गर्ने दोषीलाई कार्यवाही गर्नका लागि सरकारलाई आवश्यक निर्देशन दिँदै आएको समेत उहाँले स्पष्ट पार्नु भएको छ।
1: स्थानीय तह निर्वाचनको पूर्व तयारी थालेको निर्वाचन आयोगले बितेको तीन महिनामा 1,81,367 नयाँ मतदाता थपिएको जनाएको छ। पछिल्लो प्रतिनिधि सभाको निर्वाचन पछाडि ती मतदाता थपिएका हुन्। उक्त निर्वाचन पछाडि 18,622 मतदाता नामावली अध्यावधिका लागि निवेदन प्राप्त भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। गत प्रतिनिधि सभाको निर्वाचनमा 1,90,03,699 मतदाता कायम भएका थिए। आयोगले आगामी स्थानीय तहको निर्वाचनको तयारीका लागि मतदाता नामावली अध्यावधिक मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन लगायतको कार्य सञ्चालन गरिरहेको उहाँले बताउनुभयो। स्थानीय तह निर्वाचनको तयारी सम्बन्धमा यही असारको 4 गतेको राष्ट्रिय सभाको राष्ट्रिय समावेशीकरणको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका पदाधिकारीसँग छलफल भएको थियो।
0: व्यास नगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि कृषि पर्यटन युवा तथा खेलकुद भाषा संस्कृति र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले आज बुधबार आयोजित 45 नगरसभामा नगर प्रमुख वैकुण्ठ न्यौपानेले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उत्पादित वृद्धि पर्यटन प्रवर्धन युवाको क्षमता विकास सांस्कृतिक संरक्षण तथा गुणस्तरीय स्वास्थ्य सेवामा विशेष जोड़ दिएको छ। कृषि तथा पशुपन्छी क्षेत्रतर्फ मल बिउ पानी कृषिमा लगानी भन्ने नारासहित सहज रूपमा बिउ बिजन मल खाद तथा सिंचाई सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ। रासायनिक मल तथा विषादीको प्रयोग न्यूनीकरण गर्दै प्रारम्भिक खेतीलाई प्रोत्साहन गर्न माटो परीक्षण कृषि चुन जैविक विषादी र प्रारम्भिक मल प्रयोग सम्बन्धी कार्यमा सञ्चालन गरिने नगर प्रमुख न्यौपानेले बताउनु भएको छ। नगरपालिकाले कृषकहरूको डिजिटल तथ्याङ्क संकलन गरी किसान परिचय पत्र वितरण गर्ने पशुहरूको पूर्ण खोप कार्यक्रम सञ्चालन गर्ने तथा दूध र मासु उत्पादनमा आधारित अनुदान प्रणालीलाई प्रवर्धन गर्ने योजना अघि सारेको छ।
1: यसैबीच जिल्लाको रिसिङ गाउँपालिकाको 21 गाउँसभामा आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सुशासन सेवा प्रवाह डिजिटल प्रणाली सामाजिक विकास सुरक्षा वातावरण संरक्षण र दिगो विकासलाई प्राथमिकतामा राखिएको छ। नीति तथा कार्यक्रममा गाउँपालिकाको सेवा प्रवाहलाई पारदर्शी जवाफदेही र प्रविधि मैत्री बनाउने प्रत्येक महिनाको आय व्यय विवरण सार्वजनिक गर्ने सार्वजनिक सुनवाई तथा सामाजिक परीक्षणलाई नियमित गर्ने तथा भ्रष्टाचार र अनियमितता नियन्त्रणमा विशेष जोड़ दिने बताइएको छ। त्यस्तै विकास योजना ऐन नियम निर्देशिका तथा कार्यविधि वेबसाइट मोबाइल एप्स र संचार माध्यम मार्फत सार्वजनिक गर्ने गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने तथा नागरिक सहायता कक्षीय सेवालाई थप सुदृढ बनाइने उल्लेख गरिएको छ।
0: खैरेनी माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले अनुसन्धानमा आधारित शैक्षिक प्रदर्शनी गरेका छन्। जीवन उपयोगी सामग्रीहरू निर्माण गरेर विद्यार्थीहरूले आज बुधबार प्रदर्शन गरेका हुन्। उनीहरूले सामान ओसार्न सकिने रोबोटदेखि स्मार्ट भान्सा दृष्टिविहीनहरूले प्रयोग गर्न सक्ने सेन्सर सहितको लौरो लगायत विभिन्न खोज सम्बन्धी सृजनात्मक सामग्रीहरू देखाएका थिए। शैक्षिक प्रदर्शनी अवलोकनका लागि आज शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित उपप्रमुख खुमबहादुर विकराजु वडाध्यक्ष बुद्धिबहादुर थापा लगायतका अभिभावक र विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए। विद्यालयका प्रधानाध्यापक राजेश्वर घिमिरे सिकाई प्रणालीको विस्तारसँगै विद्यार्थीको अनुसन्धान प्रतिको लगाव बढ़ाउन शैक्षिक प्रदर्शनी आयोजना गरिएको बताउनु भएको छ। घिमिरेले यस्तो कार्यक्रमहरूले विद्यार्थीको सिकाइलाई दिगो बनाउनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताउनु भएको छ। त्यहाँ कक्षा 8, 9 र 10 अध्ययन गर्ने विद्यार्थीहरूले तीज स्थल इनोभेशन प्रणाली संघको सहकार्यमा एक हप्ते सिकाई पश्चात अनुसन्धानमा आधारित सामग्री निर्माण गरेर प्रदर्शन गरेका हुन्।
1: आउँदो आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघबाट सुझाव पेश भएको छ। परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेललाई मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गर्नुभयो। परिसंघले बाह्य क्षेत्रको समष्टिगत सूचकहरू उत्साहजनक एवं बढ़ियो रहेको तर आन्तरिक आर्थिक गतिविधि भने लामो समयदेखि लय विमुख रहेको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउन सुझाव दिएको छ। निर्देशित कर्जाको सीमा चरणबद्ध रूपमा प्रतिशतका आधारमा घटाउन कार्य सेल पुँजी सम्बन्धी मार्गदर्शन क्षेत्रगत आधारमा लागू गर्न ब्याजदर निर्धारण प्रणालीलाई आधुनिकीकरण गर्न धितोयुक्त कर्जाको वर्गीकरण तथा कालसूचीकरणको समय सीमा विस्तार गर्न सरकारको इन्टरप्राइजेस फेसिलिटीसँग आबद्ध स्टार्टअपहरूका लागि विशेष कर्जा सुविधा स्थापना गर्न र नेपाल राष्ट्र ब्याङ्कभित्र अधिकार सम्पन्न मौद्रिक नीति समिति गठन गर्न परिसंघले सुझाव दिएको छ।
0: तनहुँमा वैदेशिक रोजगारीका नाममा ठगिने श्रमिक र तिनका परिवारको संख्या बढ़दो देखिएको छ। पछिल्लो 6.5 वर्षको अवधिमा मात्र जिल्लाका 395 जना श्रमिक तथा परिवारका सदस्य वैदेशिक रोजगारीको प्रलोभनमा परेर ठगीको शिकार भएका छन्। सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत संचालित आप्रवासी स्रोत केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2076-77 मंगसिरदेखि चालू आर्थिक वर्ष 2082-83 असार 9 गतेसम्म वैदेशिक रोजगारीका नाममा पुरूष 369 र महिला 26 गरी 395 जना ठगिएका हुन्। बिचौलिया र एजेन्ट मार्फत ठगीमा परेका तीमध्ये 260 उजुरीको सफल निरूपण गर्दै पीड़ितलाई 5,46,61,000 रूपैयाँ क्षतिपूर्ति तथा आर्थिक सहायता दिलाइएको केन्द्रले जनाएको छ।
1: स्याङ्जा प्रवेशको प्रमुख नाका राम नदी धामबाट भारत लगायतका विभिन्न देशबाट आउने पर्यटकलाई लक्षित गरेर स्वागत तथा सचेतनामूलक अभियान थालिएको छ। स्याङ्जा जिल्लामा प्रवेश गर्ने पर्यटकहरूलाई स्याङ्जाको धार्मिक सांस्कृतिक तथा पर्यटकीय स्थलको जानकारी गराउने तथा स्वागत गर्ने उद्देश्यले अभियान थालिएको हो। अभियान गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जा, जिल्ला प्रशासन कार्यालय स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको सहयोग र सहकार्यमा गरिएको छ। धार्मिक सांस्कृतिक तथा पर्यटकीय स्थलहरू जानकारी समेटिएको पम्पलेट वितरणका साथै पर्यटक मैत्री व्यवहार, सुरक्षित यात्रा र वातावरण संरक्षण सम्बन्धी सन्देशहरू समेत प्रवाह गरिएको एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बताउनुभयो।
0: पोखरालाई वर्षभरि नै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य सहित पोखरा पर्यटन परिषदले 21 असारे रूपाई महोत्सव 2083 सिसुवामा आयोजना गर्ने भएको छ। परिषदले बिहिबार भोलि पोखरा 30 सिसुवामा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवका बारेमा जानकारी दिने भएको छ। पोखरा सबै मौसमका लागि भन्ने मूल नाराका साथ विगत 2 दशकदेखि सञ्चालन हुँदै आएको असारे रूपाई महोत्सव यस वर्ष पोखरा महानगरपालिका 30 स्थित लेखनाथ सिसुवा देउराली खोला छेउमा आयोजना गरिने भएको छ। पूर्णिमाका दिन कृषकले हलो नचलाउने परम्परा रहेकाले यस वर्ष महोत्सव असार 14 गते आयोजना गर्न लागि परिषदले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने एक मात्रै माध्यमका रूपमा व्याख्या गरेको छ। विश्वव्यापी सुरक्षा संरचना कमजोर बन्दै गएको तथा नयाँ बहुराष्ट्रिय हतियार प्रतिस्पर्धाको चिन्ता बढ़िरहेका बेला क्रेमलिनले यस्तो धारणा सार्वजनिक गरिएको हो। यसैबीच मध्यपूर्वको युद्धको अन्त्यका लागि इरान र संयुक्त राज्य अमेरिका बीच भएको सम्झौताले अमेरिकी दबावको विजय नभएर अमेरिकाको पराजयलाई पुष्टि गरेको इरानका प्रमुख पत्रकार तथा संसदका अध्यक्ष मोहम्मद बाघेर गलिबफले बताउनु भएको छ। उहाँले उक्त समझदारी इरानी जनताको प्रतिरोध र अधिकारको संरक्षणको परिणाम भएको दावी गर्नुभयो। अजरबैजानको राजधानी बाकुमा बुधबार आज आयोजना गरिएको एक सम्मेलनलाई सम्बोधन गर्दै गालिबफले पाकिस्तानको मध्यस्थतामा सम्पन्न इस्लामाबाद समझदारी कुनै दबाव वा जबरजस्तीको उपज नभएको बताउनु भएको छ।
0: अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलमा ब्राजिलका सुपरस्टार नेमारले स्कटल्याण्डसँगको खेल खेल्ने भएको छ। 34 वर्षीय नेमारले चोटका कारण समूह सीमा यसअघि मोरक्को र हैटीसँगको खेल गुमाउनु भएको थियो। ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले नेमारले समूह चरणको अन्तिम खेल पूरा 90 मिनट नै खेल्ने बताउनु भएको छ। ब्राजिलका लागि सबैभन्दा धेरै 79 अन्तर्राष्ट्रिय गोल गरेका नेमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते हुनु भएको थियो। चौथो पटक विश्वकप खेल्न टोलीमा पर्नु भएको उहाँ यस हप्ता पूर्ण प्रशिक्षणमा फर्किनु भएको छ। ब्राजिल र स्कटल्याण्ड बीचको खेल भोलि बिहान 4:15 अमेरिकाको मियामी रंगशालामा शुरू हुनेछ।
1: यही खबरहरू सँगसँगै हामी ढोरबाराही हाइलाइट अन्तमा छौं। विदा हुनु पूर्व आजका प्रमुख समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
0: राष्ट्रपतिको पहिलो राष्ट्रिय महाधिवेशनको पहिलो चरणमा आज केन्द्रीय सदस्यका लागि मतदान हुँदै मतदान राति 8:30 शुरू गर्ने तयारी।
1: प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेद्वारको प्रचार खर्च सम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक। जितेकाको भन्दा हार्ने उम्मेद्वारले बढ़ी खर्च गरेको पाइयो।
0: ड्यूटीका बेला ट्राफिक प्रहरीले चालक सहित सेवाग्राहीसँग हात मिलाउन नपाउने यस वर्षको मनसूनका कारण देशभर करिब 51,000 घरधुरी प्रभावित हुन सक्ने अनुमान।
1: विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने एक मात्रै माध्यम आणविक हतियार रहेको रूसको दावी। इरान र अमेरिका बीचको सम्झौतामा अमेरिकी दबावको पराजय भएको टिप्पणी।
0: र फिफा विश्वकप फुटबलमा ब्राजिलका सुपरस्टार नेमारले स्कटल्याण्डसँगको खेल खेल्ने।
1: यिनै विविध खबरहरू सँगसँगै साँझ 7 ढोरबाराही हाइलाइट आजका लागि सकिएको छ। राति 10 हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी सृष्टि र महशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564141100 वा dhorbarahiefm@gmail.com मा इमेल गर्नुहोस्।
3: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
3: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
6: बुझे।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
26: हजुर, घर निर्माण
4: बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक इट्टा ढुंगा गिटी बालुआ चोकर सुपथ मूल्य में पाइन्छ।
25: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नया पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
5: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
25: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
8: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
25: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौड़ा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422। दिपेश मल्ल ठकुरी 9508501420।
8: दीप मल्ल ठकुरी 9406041530।
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
10: यस दुलेगौड़ा पोलिक्लिनिकमा यही असार 13 गते दोस्रो शनिबार
11: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
26: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर विद्या भूषण ताम्राकार,
11: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
26: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर विद्या भूषण ताम्राकार,
11: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर कार्की,
27: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
11: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
11: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीका लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 0654141129, मोबाइल 9560131053।
11: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
28: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
9: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
28: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0654142333, मोबाइल 9968168187।
29: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
30: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
29: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
30: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
29: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
31: आज पनि भात डढायौ के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
32: कि? बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकर
30: अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
29: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री।

0: हिँड्न कहाँबाट ल्याउने हो?
1: तिमीलाई पड्किन बाहेक अरू केही आउँदैन क्यारे? दुलगाउँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
2: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846688817।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855033398 र 9465610950।
7: सधैँ झैं यही आउँदो असार 13 गते दोस्रो शनिबार
5: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
7: उपचार हुने रोगहरू,
5: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
7: अनुहारमा देखिने चाया, पोटो र डन्डी फोरको उपचार,
5: कपाल झर्ने समस्या,
7: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
5: टाउको तथा शरीरको चाया,
7: बुढेसकालमा छाला चिलाउने रोग,
5: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
7: छाला तथा यौनाङ्गमा आउने मुसा,
5: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोग सँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
7: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी, गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
5: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9678168087।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा।
8: एक सय 103.8 अन्तर्मनको आवाज।

विद्यार्थी पोषकमा म लास भएकै छु, त्यसलाई माया गर्ने परीक्षामा पास भएकै छु, पढाइ लेखाइ सकी कमाउनलाई काममा जान्छु सोच्थे तर बाटो मोडियो आज घर जाँदैछु।

0: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा,
1: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: लक्षित समूहहरू:
1: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
0: मुटुको बाथरोग,
1: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
0: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
1: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
0: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
1: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
0: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
1: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
0: हृदय चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
1: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नुपर्ने बिरामीहरू,
0: पेसमेकर सम्बन्धीका बिरामीहरू।
2: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493 र 582-7178।
3: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेगौड़ा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
6: मोबाइल 98058535337 र 98068 1589।

0: मेटल स्टील फन पर का सब सामान साइनी कत्ती मजा एक ठाव मतार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नाटिला, सम्पर्क 9855601013, 9867279794।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर कविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 0165901625 90163।
7: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
9: नेपाल सरकार विज्ञापन बोर्ड। Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor's program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BVA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
10: तपाईं घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुंगा छानेर लाउनुहोस्
11: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिंग माकुरे तथा रोटा पोल्ने ढुंगा र कटपीस ढुंगाहरू फिक्स प्राइसमा पाइन्छ
10: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईंको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईंको विश्वास नै हाम्रो सन्तुष्टि
12: संसार ढुंगा कटिंग उद्योग शुक्लागंजकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 98-560-3275 र 98-011-3275
13: 103.8 अन्तरमनको आवाज
14: स्टेशन 1 स्टुडियो टार्गेट
15: अहिले रातिको 8 बज्यो
10: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855 28543 र 9847000787।
2: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि स्थितिको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा, पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
6: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौंडा बस बिसौनीको ठिक पारिपट्टि,
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855602629।
11: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
12: नाइ दाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
13: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
14: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी 17 कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0635712040 सिप सिकौ भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ
0: हजुर रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्
1: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस् अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहरर्ष जानकारी गराउँदछौ
0: नोट न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्
1: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन फोन 9856443 9801443628 र 9856642446
2: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
2: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
4: सुन त माइली गणपतिमा
0: सहभागी हुन सक्नेछन्
1: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन फोन 9856443 9801443628 र

0: अन्तभन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
1: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एक्लेटोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
4: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
8: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
2: अब चिन्ता नलिनुहोस्, शरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
8: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
2: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
8: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
2: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846361209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
9: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
10: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061636 र 9151663136।
13: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
14: कि बुढा कुरै

0: बाबुजीको नै त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
1: नरिसौ न त लो बरु हिँड कहाँबाट ल्याउने हो
0: तिमीलाई पर्खिने बाहेकहरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
4: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
5: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
5: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
4: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
5: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
5: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9846096769 र 9846156644
5: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
6: बाहिर अन्तरिक्ष सम्बन्धी कार्यक्रमहरूमा सहभागी हुन्थे उक्त एजेन्सीले उनले अनुशासन र कानूनको गम्भीर उल्लंघन गरेको आशंका गरेको छानबिन घोषणा गरिएपछि उनको नाम आधिकारिक वेबसाइटबाट हटाइएको छ बीबीसीका विश्व मामिला संवाददाता अनवर्षन एथिराजन र भारतमा सरकारले विदेशबाट आर्थिक सहयोग प्राप्त गर्ने गैर सरकारी संस्थाहरू बारेका नियमहरूमा कडाई गर्दै उनीहरूले आफ्ना गतिविधि सामाजिक सञ्जालका खाता र वेबसाइट खुलाउनु पर्ने व्यवस्था गरेको छ दर्ताका लागि आवेदन दिने संस्थाहरूले अनुमोदन गरिएको सूचीबाट गतिविधिहरू छनौट गर्नुपर्नेछ त्यस्ता संस्थाहरूले विदेशबाट आएका रकमको कसरी प्रयोग गरिन्छ भन्ने बारे पनि विवरणहरू बुझाउनु पर्नेछ यो बीबीसी नेपाली सेवा हो
7: साझापखमा पुनः स्वागत छ सम्पत्ति विवरण बुझाउने समय सीमा नजिकिँदै गर्दा अहिलेसम्म अपेक्षित संख्याको झण्डै आधाले विवरण पेश गरेका सम्पत्ति छानबिन आयोगले जनाएको छ अधिकारीहरूका अनुसार आयोगले बहालवाला तथा अवकाश प्राप्त अधिकारी र राजनैतिक पदाधिकारी गरी 20,000 भन्दा बढ़ी व्यक्तिबाट सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा गरेको छ आयोगले विवरण पेश गर्न असार मसान्तसम्मको समय दिएको छ आयोगलाई आर्थिक वर्ष 2062/63 आर्थिक वर्ष 2082/83 चैत्र मसान्तसम्म सार्वजनिक पदमा रहेका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यहरूको नाममा रहेका सम्पत्तिको विवरण संकलन छानबिन तथा प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ तथापि यसबीचमा केहीले आयोगको औचित्यमाथि प्रश्न उठाउँदै सम्पत्ति विवरण पेश नगर्ने बताएका तथा कतिपयले विभिन्न माध्यम मार्फत स्वघोषणा गरेका समेत पाइएको छ यसै सन्दर्भमा हामीले एक वर्षको कार्यकाल रहेको उक्त आयोगका प्रवक्ता गणेश केसीलाई टेलिफोन सम्पर्क गरी हालसम्म बुझाइएका फारमको संख्या तथा आयोगमा प्राप्त उजुरीहरूको अवस्थाका बारेमा जिज्ञासा राखेका छौं
8: अब अहिले 9,000 प्लस फारम बुझाउनु भएको छ र 26-27 सय उजुरीहरू मेलबाट भुलाकबाट र स्वयं उजुरीकर्ता यहाँ आयोगमा उपस्थित भएर उजुरी दर्ता गराउनु भएको छ हाम्रो लक्षित तोकिएका पदाधिकारीहरूको संख्या पहिलो फेजमा 20-22 हजार हुन्छ भन्ने हाम्रो पूर्वानुमान हो फेरि यो फारम बुझाउने न्याय सरको मसान्तसम्म तोकिएकोले लक्ष्य चाहिँ भेट्छ भन्ने हाम्रो अनुमान छ
7: अब यो हिसाबले मोटामोटी 20 दिन जस्तो बाँकी देखिन्छ तपाईँहरूले अहिले यो क्रममा फारम बुझ्ने क्रममा भोगिराख्नु भएको चुनौती चाहिँ के छन् अहिले
8: फारम बुझ्ने क्रममा हामीले त्यस्तो चुनौती अनुभूति त गरेको छैनौँ। यद्यपि अब लजिस्टिकका विषयहरू, जनशक्तिका विषयहरू अहिले हामीसँग जति उपलब्ध छ त्यो चाहिँ पर्याप्त हुँदैन भन्ने चाहिँ हाम्रो एउटा अनुमान भइसकेको छ।
9: केसीजी, यो अब प्राविधिक कुरा भयो, सुल्झाउन सजिलो होला, तर मैले चुनौती भनेर संकेत गर्न खोजेको चाहिँ यो बीचमा तपाईँहरूले काम गरिराख्दाखेरि चाहिँ कतिपयले सम्पत्ति विवरण बुझाउन आवश्यक नठानेको अथवा केहीले चाहिँ स्व घोषणा गर्ने क्रम समेत देखिएकोले त्यसलाई चाहिँ तपाईँहरूले कसरी लिनुहुन्छ, ती विवरणहरूलाई चाहिँ गणना गर्नुहुन्छ कि हुँदैन भनेर?
8: होइन, यो इस्यु त आएको लागि चुनौती हुँदै होइन। केही पूर्व पदाधिकारीहरूले सम्पत्ति विवरण नबुझाउने त्यसैले त आफै पनि मिडिया मार्फत स्व घोषणा गर्नुभएको देखिहाल्छ। त्यसलाई पनि एउटा आयोगले संज्ञानमा लिएर नबुझाउने पूर्व पदाधिकारीको अथवा बालवाला पदाधिकारीको हकमा पनि आयोगले आफ्नै ढंगले उहाँहरूको सम्पत्तिका विभिन्न अभिलेखहरू, जुनसुकै किसिमका सम्पत्तिका क्षेत्रहरूमा आयोगले आफ्नै संयन्त्रबाट पनि संकलन गर्न सक्ने अवस्था दिन मान्छन्।
9: अरूको नाममा पार्क गरिएका सम्पत्ति तपाईँहरूले कसरी पो भेटाउनु होला र भन्ने आशंका पनि आयोग प्रति व्यक्त भइरहेको पाइन्छ।
8: छानबिन भनेकै त्यही हो नि, छानबिन एउटा अनुसन्धान पनि हो। फलानाको सम्पत्ति फलाना फलानाकोमा पार्क भएको छ भन्ने ढंगका उजुरीहरू पनि हाल्छन्। व्यक्तिले आफूले अवैध रूपमा आर्जन गरेको सम्पत्ति आफैसँग मात्रै राख्छ भन्ने कल्पना त आयोगले गरेको छैन। त्यसैले हामीले हेर्नुपर्ने क्षेत्र भनेकै त्यही हो, कस्ता कस्ता रेड जोनका कर्मचारीहरूले अथवा पूर्व पदाधिकारीहरूले सम्पत्तिहरू चाहिँ कुन कुन क्षेत्रमा लगेर पार गरेको हुन सक्छ भनेर खोजबिन गर्ने नै यो छानबिनको विषय हो।
7: सम्पत्ति छानबिन आयोगका प्रवक्ता गणेश केसी। अब अर्को विषय, काठमाडौँ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका अधिकांश सुकुम्बासी परिवार पुनर्स्थापनाका लागि तयार भएका अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरूले दावी गरेका छन् दुई दिन अघि समितिले होल्डिङ सेन्टरमा बसोबास गरिरहेकाहरूलाई पाँच दिनभित्र स्थान खाली गर्न भनेको थियो। 300 भन्दा धेरै परिवार अहिले होल्डिङ सेन्टरमा छन्। समितिका अनुसार पुनर्स्थापनामा जाने परिवारलाई प्रारम्भिक रूपमा एकमुष्ट 25,000 रूपियाँ उपलब्ध गराइनेछ भने त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँ प्रदान गरिनेछ। यस सन्दर्भमा हामीले समितिका कार्यकारी निर्देशक आनन्द सिंह भाटलाई टेलिफोन गरी शुरूमा अहिलेसम्म कतिजनाले आश्रय स्थल छाडे भनेर सोधेका छौं।
10: अहिले निवेदन लिएको हो, निवेदन लिइसकेपछि उहाँले पुनर्स्थापना बाबतको रकम हामी भोलिबाट सम्भवत डिस्चार्ज गर्छौं। डिस्चार्ज गरिसकेपछि बल्ल उहाँहरूले त्यो भित्र चाहिँ आफूलाई बाहिर खाली गर्ने क्रम हुने कुरा आयो।
9: निवेदन लिने भनेको चाहिँ उहाँहरू स्वैच्छिक रूपमा अब पुनर्स्थापनामा जान चाहनुहुन्छ भन्ने अर्थ लाग्छ भन्ने बुझियो। त्यसमा चाहिँ कति संख्यामा चाहिँ त्यस्ता व्यक्तिहरू हुनुहुन्छ जो जान चाहनुहुन्छ र कति संख्यामा हुनुहुन्छ जो अहिले पनि विकल्पविहीन हुनुहुन्छ?
10: होल्डिङ सेन्टर वाइज भन्नुपर्दा इच्छेङको नारायण, बोडे, नगरकोट, धुलिखेलको अधिकांश व्यक्ति, केही मान्छेहरू जहाँ उपलब्ध नभएको बाहेक अरू सम्पूर्णले चाहिँ निवेदन दिइसकेको अवस्था छ। खरिपाटीको विद्युत प्राधिकरणकोहरूले आधा जस्तोले निवेदन दिएको अवस्था छ। भोलि चाहिँ राधा स्वामीमा चाहिँ संकलन गर्ने योजना राखेको छौँ। त्यहाँको अहिलेसम्म बुझ्दाखेरि चाहिँ केही मान्छेले दिन तयार भएको, केही नभएको भन्ने बुझिन्छ। तर अन्य अधिकांश परिवारहरूले त्यो निवेदन दिइसकेकोबाट पनि थाहा हुन्छ कि उहाँहरू चाहिँ पुनर्स्थापना हुनु तयार हुनुहुन्छ भन्ने।
9: तर संचार माध्यमहरूमा चाहिँ हामीलाई राम्रोसँग विकल्प नदिइकन अथवा चाहिँ 25,000 रुपियाँ मात्रै लिएर पुनर्स्थापनामा जान भनिराखिया छ, हामीलाई अन्याय पर्यो भन्ने किसिमको भनाई उहाँहरूको आइरहेको देखिन्छ। अब जो जान इच्छुक हुनुहुन्न अतिरिक्त सहुलियत दिनुहुन्छ होला नि त तपाईँहरूले पनि केही विकल्प नभएकाहरूलाई? त
10: विकल्प नभएकाहरूको एउटा पाटो आयो, जबरजस्ती जान्न खोज्नेहरूको भनेको अर्को क्याटेगोरी आयो। उहाँहरूलाई हामी त्यसो यो समय अवधि निस्किसकेपछि केही एक दुई दिन थप्ने वा वैकल्पिक व्यवस्था के हुन सक्छ भन्ने त हामी सोच्ने कुरा नै आयो। परिस्थिति हेरी हामी त्यो स्टेप चाल्छौँ।
9: भनेपछि त्यो राम्रोसँग अध्ययन नगरिकनै तपाईँहरूले 5 दिनभित्र खाली गर भनेर भन्नुभएको हो?
10: त्यस्तो होइन, त्यो चाहिँ हामीले चाहिँ उहाँहरूलाई अध्ययन गरेर बुझिसकेर मात्र गरेको अवस्था हो। त्यसकारणले त अधिकांशले निवेदन दिएको अर्थबाटै बुझिहाले हुन्छ कि हामीले चाहिँ धेरै जस्तो विकल्पमा जान चाहन्छन् भन्ने सम्भावना देखिन्छ। को जान सक्दैन भन्ने कुरा त जब खाली हुने क्रम भएपछि नै देखिने अवस्था हो, तर विकल्प भनेको चिज त खुल्ला रहन्छ नि सरकारका लागि त।
7: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाट। अब अर्को विषय, क्यान्सर उपचारमा प्रयोग हुने केही महत्वपूर्ण औषधिहरू अभाव हुन थालेको लामो समय बित्दा पनि सहज आपूर्ति सुनिश्चित हुन नसकेको उपभोक्ता तथा स्वास्थ्य कर्मीहरूले बताएका छन्। सरकारले 11 वर्ष अघि तोकेको मूल्य यथावत रहँदा र पछिल्ला वर्षहरूमा औषधिको उत्पादन तथा आयात लागत बढ़ेकाले ती औषधिहरूको नियमित आपूर्ति गर्न कठिन भएको व्यवसायीहरूले बताइरहेका छन्। गत साता संसदमा सम्बोधन गर्ने क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले क्यान्सर औषधिको अभावप्रति सरकार गम्भीर रहेको बताएकी थिइन्। संजय ढकालको रिपोर्ट। किमोथेरापीका क्रममा तत्काल आवश्यक पर्ने केही आधारभूत औषधिहरू सहज रूपमा उपलब्ध नहुने गरेको बिरामीका आफन्त तथा उपभोक्ताहरूले गुनासो गरेका हुन्। आफ्नी आमाको किमोथेरापी उपचार गराउँदाको अनुभव सुनाउँदै विश्वराज सापकोटा भन्छन्,
11: किमो गर्ने औषधि
7: खास गरी सरकारी अस्पतालहरूमा औषधि अभावको समस्या अझ गम्भीर रहेको बताइन्छ। नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्य सरकारले मूल्य समायोजन नगरिदिने हो भने अब थप आयात गर्न नसकिने बताउँछन्।
12: 20-21 दिनलाई पुग्ने औषधि हामीसँग नवजात छ, कालो प्लाटिन पनि छ, सिस प्लाटिन पनि हिजो भर्खरै आइपुगेको छ। तर अब चाहिँ आज बिहान औषधि व्यवस्था विभागको स्टेटमेन्ट अनुसार भने उहाँहरूले मूल्य प्रणाली अपनाउनलाई अन्कनाइरहनु भएको छ, त्यसकारण अब चाहिँ हामीले आज उपरान्त एक भाइल पनि हामी ल्याउन सक्छौँ।
7: सदनमा बोल्ने क्रममा स्वास्थ्य मन्त्री मेहताले यो समस्याको दीर्घकालीन सम्बोधन गर्न र औषधिको सहज आपूर्ति गराउन उनकै शब्दमा स्वचालित मूल्य प्रणाली निर्माण गर्न एक हप्ताभित्र औषधि परामर्श परिषदको बैठकबाट अगाडि बढ़िने बताए पनि आज बिहानसम्म त्यस्तो बैठक बसेको छैन। यो मामिला हेर्ने निकाय औषधि व्यवस्थापन विभागका सूचना अधिकारी किरण सुन्दर वज्राचार्यले त्यस्तो बैठकको निम्ति आफूहरू छलफलमै रहेको बताए।
13: नेपाल सरकारको अधिकतम चाहिँ खुद्रा मूल्य भित्र पर्छ, इन्डियामा चाहिँ त्योभन्दा प्राइस बढी भएकोले चाहिँ अहिले आयातमा समस्या पर्छ हो। मन्त्रीज्यूसँग चाहिँ अब डिटेलमा छलफल हुन पाएको छैन, अब परिषदको मिटिङ बसेर त्यहाँबाट केही सल्युसन आउँछ कि भन्ने अपेक्षा।
7: चाँडै समस्या सम्बोधन नभए स्थिति झन जटिल हुन सक्ने चेतावनी औषधि आयातकर्ताहरूले दिएका छन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला महामारी नियन्त्रण गर्न सक्ने दुईटा औषधिको परीक्षण अर्को साताबाट थाल्न तयारीहरू पूरा भएको जनाएको छ। त्यहाँ अघिल्लो महिना महामारी घोषणा गरिएको थियो। हालसम्म मृतकको संख्या 260 नागेको छ भने करिब 1000 संक्रमित भएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
6: सन् 2014 पश्चिम अफ्रिकामा देखिएको इबोला महामारीबाट बाँचेका व्यक्तिहरूबाट संकलन गरिएको नमूनाका आधारमा उक्त संक्रमणसँग लड्न सक्ने एन्टीबडीजको मिश्रण तयार पारिएको भनिएको छ। विश्व स्वास्थ्य संगठन र अक्सफोर्ड विश्वविद्यालयले यो परीक्षण कार्य अघि बढ़ाउनेछन्। यसअघि अधिकारवादी समूहहरूले अमेरिका सरकारलाई अहिलेको बुन्डी बुग्यो इबोला संक्रमणबाट प्रभावित भएका देशहरूमा उक्त प्रयोगत्मक उपचारलाई क्लिनिकल ट्रायल र आपतकालीन प्रयोगका लागि अनुमति दिन माग गर्दै आएका थिए। यस खालको स्ट्रेनको इबोलाको कुनै खोप वा उपचार हालसम्म विकास भइसकेको छैन। इबोलाको दुर्लभ प्रजातिले पछिल्लो महामारी गराएको र यसको कुनै खोप नभएको अनि संक्रमणको केन्द्र द्वन्द प्रभावित क्षेत्र रहेको हुँदा अहिलेको संक्रमण अझ बढ़ी चुनौतीपूर्ण भनिएको छ।
7: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: डरायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
0: नरिसौ न त नबरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुले भाँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने यस नम्बरमा मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817
4: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
5: मुहान वरपरका रुख नकाटौ र सफा राखौं फेरि पानी पलाउँछ पानीको स्रोत संरक्षण गरौं भविष्यका लागि संचय गरौं बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन् मुहान संरक्षणमा जुटौं पानीको दुरुपयोग नगरौं स्वच्छ पानी सबैको पहुँच
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
7: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन्न है
8: म्याडम धुम्रपान भनेको के हो
7: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
8: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
7: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
8: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
7: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
10: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
11: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
12: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन् आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ
11: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ
10: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0625414233 मोबाइल 9968168887
13: कहाँ जाने
0: सिधै मयाम चिसा पानीबाट काठमाडौँ काठमाडौँबाट
13: मयाम चिसा पानी अनि बिचमा नझर्ने
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्री महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
13: ए हो र यस्तो सुविधा पनि आइसक्यो र जाम जाम
11: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9846116878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका
12: लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526663
14: ए बाबु अध्यारो सोच बालेर जाऊ
15: आ पर्दैन आमा त्यही पुग्ने त हो एकै छिन त हो नि म पुगेर आइहाल्छु के
14: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
15: है बल्ल सम्झे सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकट्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
14: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिच्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
15: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
14: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
16: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
17: नेपाल सरकार विज्ञापन हो
18: स्यान्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ब्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9896613 र 9847153368
12: सूचना तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
19: यही असार 13 गते शनिबार
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
20: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
12: नाकान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
20: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
21: वरिष्ठ एमबीबीएस एमडीसीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ
22: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
23: वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
12: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
24: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर
25: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रुपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
26: मोबाइल 9956443
27: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने के भए दाई पैसा भएपछि नि के को तनाव हो र हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ
28: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै थानामुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनिटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636 मोबाइल 9855788302 र 9845078302।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: एभ्री तिमीले भने जस्तै घर बनेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथसाथ हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए मल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगोडा बजारको हेल्प स्टोरमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बार्गनी, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
4: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
5: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: लक्षित समूहहरू:
5: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
4: मुटुको बाथरोग,
5: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
4: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
5: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
4: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
5: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
4: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
5: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
4: हृदय चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
5: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
4: पेसमेकर सम्बन्धीका बिरामीहरू।
6: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-5-
7: स्टार बन्यो तर राम्रो प्रचारको लागि भने
2: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
7: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
2: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाकान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
8: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
2: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
8: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
2: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
8: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्त्र बैङ्कको ठिक पारिपट्टि फोन 0635 93 369
9: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् हो
2: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
9: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
2: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
9: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारि रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहित का सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
10: होटल फ्यामिली एन्ड लज खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855420420, 9800541674 र 9840623420।
11: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद पुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
11: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
12: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
12: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
11: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
12: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
11: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
12: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
11: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
12: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
11: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
13: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, कोलोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
15: Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3 Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
16: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुले तथा रोटा पोल्ने ढुङ्गा र प्रतिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्यले वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
18: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9850-32475 र 9801-32475।
19: हजुर, दान गरौं।
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
21: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: सबैले गरौ।
20: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
1: आर्यलाई लिएर कता हिँड्यौ?
22: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
23: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
22: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफुल, टिकमाला, ढुम्री, ग्यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्ती, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुस्तिक, जापुस्तिक, तायोमाला, दुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर्स सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811453305।
15: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
24: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
25: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
15: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
26: जयमा सिंह, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो। फेरि पोखरा पुग्नु छ,
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र। यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो। यता भने जस्तो पाइँदैन, त्यसमा महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी,
0: डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिङ्स, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर, दोलेगौडा हेल्प स्टोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414008।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो
3: प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414008।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट

0: चर्चा नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस।
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
0: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाथ गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
1: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
0: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
1: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
0: साथै UGC, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी 17 मा कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5, बेल चौतारा, तनहु। फोन 0635712440।
2: ए सबिना, यसको हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालीका सुनचाँदी पसल, दुलेगौडा, बनकेवा चोक, तनहु। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9908-16142।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
0: हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एलसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
7: होइन, के सुन्ने भनेको?
0: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
7: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
0: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी 4 महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। कति हतार गरेको कुरा सुन्नु पर्दैन?
7: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
0: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी 4 महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
9: ओके, यो झुम्का

0: है कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त मिलेर दुःख मात्रै पाइयो।
1: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
0: हो त है, सामान लिन चाहेर किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
1: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले धुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921635507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: प्रोसर आभूषण सुनचादी पसल दुलेगौडा बिक्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भूज बहादुर सुना,
10: मोबाइल 9800585537 र 9800665849।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके ल डन।
12: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिन्ह, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, संशुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सुखदेल, फोन 9560285443 र 9847000787।
0: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
11: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई?
11: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
13: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
14: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
15: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
16: यस्तै यसको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
17: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
16: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
18: यहाँ विभिन्न डिजाइन का घर गहना पाइन्छ। साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
19: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
18: सेन्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा वन सेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087182142।
20: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
21: मैडम, धूम्रपान भनेको के हो?
20: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
21: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
20: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
21: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
20: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
21: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
22: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
23: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
24: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
23: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420,
24: दीप मल्ल ठकुरी 9460141530।
25: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
26: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
25: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
26: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
27: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Firms are available at college administration at 9 a.m. to 3 PM. Science and Management. Both stream can apply. Intro to Learn. Go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3 Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले सुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्युजन, शोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै रिच थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
4: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि सिबिआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुकिनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, बीपी चोक।
3: प्रोपाइटर खान प्रकाश लेउपाने 98560-33878, प्रशान्त लेउपाने 98460-26925।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यहीँ बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98603-73710 र 98261-53507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: आभूषण पसल बजार।
28: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाह का सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रसन्न आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, प्रोपाइटर भूष बहादुर सुना।
2: मोबाइल 98058-35537 र 98066-15899।
29: फुटै खाए साह्रै मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरि नि, के हो भन पक्कै।
30: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 13 प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9850202979।
1: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
2: तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
0: ढोरबाराही हाइलाइट्सको साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौड़ा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9814149304।

0: नमस्कार रेडियो ढोरबारा 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबारा हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारा हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको जारी महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश भूगोलबाट केन्द्रीय सदस्य पदका लागि तनहुँका चारजनाले उम्मेद्वारी दर्ता गर्नुभएको छ। केन्द्रीय सदस्य पदका लागि तनहुँबाट राजु दाहाल, प्रकाश थापा, विकास सिग्देल र प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले उम्मेद्वारी दर्ता गर्नुभएको हो। उहाँहरूले पार्टी संगठन सुदृढीकरण, वैकल्पिक राजनीतिक अभियानलाई थप मजबूत बनाउने तथा गण्डकी प्रदेशको नेतृत्व तहमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता सहित उम्मेद्वारी दर्ता दिनुभएको छ। महाधिवेशनको निर्वाचन कार्यतालिका अनुसार उम्मेद्वारहरूको आजै मतदान हुने कार्यक्रम रहेको छ। गण्डकी प्रदेश भूगोलबाट केन्द्रीय सदस्य पदका लागि विभिन्न जिल्लाका उम्मेद्वारबीच प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रपतिको नेतृत्व चयनका लागि भइरहेको महाधिवेशनलाई पार्टीको भावी दिशा र संगठनात्मक संरचना निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। तनहुँबाट उम्मेद्वारी दिएका चारै नेताले पार्टीभित्र आफ्नो सक्रिय भूमिका र संगठन निर्माणमा पुर्याएको योगदानका आधारमा मतदाता समक्ष समर्थनको अपील गरेका छन्। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय सदस्य खुलातर्फ पदमा उम्मेद्वारी दर्ता गर्नुभएको छ। चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनमा रासपाका नेता तथा शिक्षा मन्त्री पोखरेलले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको हो। केन्द्रीय सदस्यका प्रत्याशी मन्त्री पोखरेलको प्रस्तावकमा नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रहनुभएको छ भने पार्टीको विभिन्न 21 जना प्रतिनिधि समर्थक रहेका छन्। उम्मेद्वारी दर्तासँगै मन्त्री पोखरेलले केन्द्रीय सदस्य भएर पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्ने बताउनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका रासपाका नेता पोखरेल काठमाडौँ क्षेत्र नम्बर 5 निर्वाचित सांसद हुनुहुन्छ। सरकारको प्रवक्ताका रूपमा जिम्मेवारी सम्हाल्नुभएका मन्त्री पोखरेल मुलुकको शिक्षा क्षेत्रको नीतिगत र संरचनागत सुधार गरी शिक्षामा प्रविधिको उच्चतम अभ्यास अवलम्बन गरी स्वदेशमै गुणस्तरीय र रोजगारीमुखी व्यावहारिक शिक्षाको सुनिश्चितताका लागि प्रयत्नशील हुनुहुन्छ। गण्डकी प्रदेशमा निजी क्षेत्रबाट सञ्चालित 862 शिक्षण संस्थाहरूमा वार्षिक 15,44,39,31,000 रूपियाँ बराबरको आर्थिक कारोबार हुने गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल शिक्षण संस्था सर्वेक्षण 2081 अन्तिम प्रतिवेदनले गण्डकी प्रदेशको शैक्षिक अवस्थाको यस्तो चित्र देखाएको हो। सरकार बाहेकको निजी, सामुदायिक र गुठी मार्फत संचालित विद्यालय र क्याम्पसहरूको अवस्था समेटिएको यो सर्वेक्षणले गण्डकीमा शिक्षा क्षेत्र एउटा ठूलो उद्योगका रूपमा फस्टाएको पुष्टि गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले 2080 साउनदेखि 2081 असारसम्मको अवधि आधार मानेर यो अध्ययन प्रतिवेदन तयार पारेको हो। नेपालमा पहिलो पटक सरकार बाहेकको स्वामित्वमा रहेका शैक्षिक संस्थाहरूको यति विस्तृत सर्वेक्षण गरिएको हो। खरेनी माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले अनुसन्धानमा आधारित शैक्षिक प्रदर्शनी गरेका छन्। जीवन उपयोगी सामग्रीहरू निर्माण गरेर विद्यार्थीहरूले बुधबार प्रदर्शन गरेका हुन्। उनीहरूले सामान ओसार्न सकिने रोबोटदेखि स्मार्ट भान्सा, दृष्टिविहीनहरूले प्रयोग गर्न सक्ने सेन्सर सहितको लौरो लगायत विभिन्न खोज सम्बन्धी सृजनात्मक सामग्रीहरू देखाएका थिए। शैक्षिक प्रदर्शनी अवलोकनका लागि बुधबार शुक्रगण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, उपप्रमुख बहादुर विकास राजु, वडाध्यक्ष बुद्धिबहादुर थापा लगायतका अभिभावक र विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी हुनुभएको थियो। विद्यालयका प्रधानाध्यापक राजेश्वर घिमिरेले सिकाई प्रणालीको विस्तारसँगै विद्यार्थीको अनुसन्धानमा प्रतिको लगाव बढ़ाउन शैक्षिक प्रदर्शन आयोजना गरिएको बताउनु भएको छ। घिमिरेले यस्ता कार्यक्रमहरूले विद्यार्थीको सिकाईलाई दिगो बनाउनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताउनु भएको छ। यहाँ कक्षा 8, 9 र 10 अध्ययन गर्ने विद्यार्थीहरूले टिच स्टल इनोभेशन प्रणालीसँगको सहकार्यमा 1 हप्ते सिकाई पश्चात अनुसन्धानमा आधारित सामग्री निर्माण गरेर प्रदर्शन गरेका हुन्। तनहुँ वैदेशिक रोजगारीका नाममा ठगिने श्रमिक र तिनका परिवारको संख्या बढ्दो देखिएको छ। पछिल्लो साढे छ वर्षको अवधिमा मात्र जिल्लाका 395 जना श्रमिक तथा परिवारका सदस्य वैदेशिक रोजगारीको प्रलोभनमा परेर ठगीको शिकार भएका छन्। सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत सञ्चालित आप्रवासी स्रोत केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2076-77 मंगिरदेखि चालू आर्थिक वर्ष 2082-83 को असर 9 गतेसम्म वैदेशिक रोजगारीका नाममा पुरूष 369 र महिला 26 गरी 395 जना ठगिएका हुन्। बिचौलिया र एजेन्ट मार्फत ठगीमा परेका ती मध्ये 260 उजुरीको सफल निरूपण गर्दै पण्डितलाई 5,86,61,000 रूपियाँ क्षतिपूर्ति तथा आर्थिक सहायता दिलाएको केन्द्रले जनाएको छ। स्याङ्जा प्रविशको प्रमुख नाका राम नदी धामबाट भारत लगायत विभिन्न देशबाट आउने पर्यटकलाई लक्षित गरी स्वागत तथा सचेतनामूलक अभियान चालेको छ। जिल्लामा प्रवेश गर्ने पर्यटकलाई स्याङ्जाका धार्मिक संस्था सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको जानकारी गराउने तथा स्वागत गर्ने उद्देश्यले अभियान थालिएको हो। अभियान गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जा, जिल्ला प्रशासन कार्यालय स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको सहयोग र सहकार गरिएको हो। धार्मिक सांस्कृतिक तथा पर्यटकीय स्थलहरू जानकारी समेटिएका पम्पलेट वितरणका साथै पर्यटक मैत्री व्यवहार सुरक्षित यात्रा र वातावरण संरक्षण सम्बन्धी सन्देशहरू समेत प्रवाह गरिएको एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बताउनु भएको छ। यस अभियानले स्याङ्जाको पर्यटन प्रबन्धन, पर्यटकको सुरक्षित यात्रा तथा जिल्लाको सकारात्मक पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने र पर्यटकको सुरक्षित यात्रामा सहयोग पुग्ने पौडेलले बताउनु भएको छ। पोखरालाई वर्षभरि नै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित पोखरा पर्यटन परिषदले 2100 असरी रोपाई महोत्सव 2083 सिसुआमा आयोजना गर्ने भएको छ। परिषदले बुधबार पोखरा 30 सिसुआमा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको बारेमा जानकारी दिएको हो। पोखरामा सबै मौसमका लागि भन्ने मूल नाराका पोखरा सबै मौसमका लागि भन्ने मूल नाराका साथ विगत 2 दशकदेखि सञ्चालन हुँदै आएको असरी रोपाई महोत्सव यस वर्ष पोखरा महानगरपालिका 30 स्थित लेखनाथ सिसुवा देउराली खेला छेउमा आयोजना गरिने भएको छ। पूर्णिमाको दिन कृषकले हलो नचलाउने परम्परा रहेकाले यस वर्ष महोत्सव असर 14 गते आयोजना गर्न लागि परिषदले जनाएको छ। सर्पदंश र रेबिजको उपचारका लागि दक्ष स्वास्थ्यकर्मी तयार गर्न तालिम मार्फत क्षमता विकास गरिएको छ। गर्मी बढ्दै जाँदा पहाड़ी क्षेत्रमा पनि सर्पदंश बिरामी बढ़ेका छन्। शहरी क्षेत्रमा कुकुरको टोकाएको प्रकोप समेत उत्तिकै छ। यी दुवै समस्या समाधान गर्न बागलुङ र रूकुम पर्वका स्वास्थ्यकर्मीलाई तालिम दिएर दक्ष बनाएको हो। वर्षमा सर्पदंशका बिरामी बढ़ी आउने भएकोले बागलुङ र रूकुम पर्वका नगर अस्पताल, आधारभूत अस्पताल र स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य कर्मीका लागि बागलुङमा ल्याएर तालिम दिएपछि उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको छ। व्यस्तनगर पालिकाले आर्थिक वर्ष 2083-84 लागि कृषि, पर्यटन, युवा तथा खेलकुद, भाषा, संस्कृति र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाको बुधबार आयोजित 45 नगर सभामा नगर प्रमुख वैकुण्ठ न्यौपानेले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उत्पादन वृद्धि, पर्यटन प्रवर्धन, युवाको क्षमता विकास, सांस्कृतिक संरक्षण तथा गुणस्तरीय स्वास्थ्य सेवामा विशेष जोड़ दिएको छ। कृषि तथा पशुपन्छी क्षेत्रतर्फ मल, बिउ, पानी, कृषि मा लगानी भन्ने नारा सहित सहज रूपमा बिउ, बिजन, मल, खाद तथा सिंचाइ सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ। रासायनिक मल र विषादीको प्रयोग न्यूनीकरण गर्दै प्रांगणिक खेतीलाई प्रोत्साहन गर्न माटो परीक्षण, कृषिक चुन, जैविक विषादी तथा प्रांगणिक मल प्रयोग सम्बन्धी कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख न्याउपानेले बताउनु भएको छ। नगरपालिकाले कृषकलाई डिजिटल तथ्याङ्क संकलन गरी किसान परिचय पत्र वितरण गर्ने, पशुहरूको पौनखोप कार्यक्रम सञ्चालन गर्ने तथा दूध र मासु उत्पादन आधारित अनुदान प्रणालीलाई प्रवर्धन गर्ने योजना अघि सारेको छ। गोठ गोठा गोट गोटमा भेट्ने र खेत खेतमा कृषि कार्यक्रम मार्फत प्रविधि सेवा विस्तार गर्व परीक्षण पशु स्वास्थ्य परीक्षण औषधि वितरण तथा बालिस रोग निदान सेवा उपलब्ध गराइने न्याउपानेले बताउनु भएको छ। कृषि बीमा कृषि यन्त्रीकरण कृषि हाट बजार सञ्चालन तथा उत्पादन र बजारीकरणमा आधारित प्रोत्साहन कृषक कार्यक्रमलाई पनि निरन्तरता दिने बताउँदै न्यौपानेले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै नगरमै खपत नगरमै बचत अभियान सञ्चालन गरिने विद्यालयको दिवा खाजामा स्थानीय उत्पादन प्रयोगलाई प्राथमिकता दिने बताउनु भएको छ। पर्यटन क्षेत्रतर्फ व्यास नगर भ्रमण वर्ष 2084 अवधारणा अघि सार्दै पर्यटकीय पूर्वाधार विकास विकास प्रचार प्रसारलाई प्राथमिकता दिएको छ। पार्क भ्यू पोइन्ट होमस्टे वनभोज स्टल संग्रहालय पोखरी तथा पर्यटकीय विमान विश्राम स्थल निर्माण गरी धार्मिक सांस्कृतिक कृषि तथा खेल पर्यटनको विकासमा जोड दिने पनि बताउनु भएको छ। रिसिङ गाउँपालिकाको 21 गाउँसभामा आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सुशासन सेवा प्रवाह डिजिटल प्रणाली सामाजिक विकास सुरक्षा वातावरण संरक्षण तथा दिगो विकासलाई प्राथमिकतामा राखिएको छ। नीति तथा कार्यक्रममा गाउँपालिकाको सेवा प्रवाहलाई पारदर्शी जवाफदेही प्रविधि मैत्री बनाउने प्रत्येक महिनाको आय व्यय वित्त विवरण सार्वजनिक गर्ने सार्वजनिक सुनवाई तथा सामाजिक परीक्षणलाई नियमित गर्ने तथा भ्रष्टाचार र अनियमितता नियन्त्रणमा विशेष जोड़ दिएको छ। त्यस्तै विकास योजना एन नियम निर्देशिका तथा कार्यविधिलाई वेबसाइट मोबाइल एप्स र संचार माध्यम मार्फत सार्वजनिक गर्ने गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने तथा नागरिक सहायता कक्ष हेल्प डेस्क सेवालाई थप सुदृढ़ बनाइने उल्लेख गरिएको छ। अवस्था यिनै खबरहरूसँगै राति 10 बजेको ढोरबाडाई हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छौ। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564141100 वा धुरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165 95301।

एउटा एप हजारौं डिल डेली एसेन्सियल होस्ट वा लेटेस्ट ग्याजेट सबै छ द राजमै द राज हेज एभ्रिथिङ फर एभ्री वान डाउनलोड द एप टुडे

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सिप सिकौ भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
2: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
1: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
2: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
1: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 98564433, 98041443628 र 98562646।
3: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा, ए दीपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460-61268 र 98560-62268।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछ।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
7: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
8: होइन के सुन्ने भनेको
1: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
8: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
1: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी टार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
8: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी 4 महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई, म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560-62891।
12: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
10: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
13: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
14: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
15: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
16: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
17: बाल रोग विशेषज्ञ डाक्टर विनोद कुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
16: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
17: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
16: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
17: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
16: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
17: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
16: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
17: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
16: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
17: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
16: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
18: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
19: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162, 590-163।
20: XY3 8 अन्तर्मनको आवाज।

0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: दूरबारही हाइलाइट का प्रायोजक
2: अरनिको आवश्यक चमावी चुली कौडा
1: दक्ष र अनुभवी शिक्षकहरू
2: गुणस्तरीय शिक्षा कमजोर विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था प्लस टू मा विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने
1: फोन नम्बर 0965707124
3: 103.8

नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 5:35 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट सुरु गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट। प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेद्वारको प्रचार खर्च सम्बन्धी अध्ययन प्रतिवेदन हिजो सार्वजनिक, जितेकाको भन्दा हार्ने उम्मेद्वारले बढ़ी खर्च गरेको पाइयो। चीनसँग विज्ञान प्रविधि सहकार्य अघि बढ़ाउने तयारी, मन्त्री पुन र चिनिया राजदूत बीच छलफल, पासपोर्ट बिना नेपालमा बस्दै आएका 24 बंगलादेशी नागरिक पक्राउ। गण्डकीमा शिक्षा क्षेत्र एउटा ठूलो उद्योगको रूपमा फस्टाएको पुष्टि, नेपालबाट चोरी गरी अमेरिका पुर्याएका 2 मूर्ति फिर्ता। विश्वलाई सम्भावित विश्व युद्धबाट जोगाउने एकमात्र माध्यम अराबिक हतियार रहेको रूसको धावी, इरान र अमेरिका बीचको सम्झौतामा अमेरिकी दबावको पराजय भएको टिप्पणी। सरकारी मन्त्रीहरूको स्वकीय सचिवालय तथा सल्लाहकार समूहको संरचना तय गरेको छ। मन्त्री परिषद बैठकको गएको वैशाख 2 निर्णय ढिलो गरी बाहिर आएको हो। मन्त्रालयको कार्यक्षेत्र र कार्यबोझका आधारमा सल्लाहकार तथा आवश्यक कर्मचारी रहने व्यवस्था गरिएको छ। निर्णय अनुसार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय तथा कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपाल सरकारका विशिष्ट श्रेणी सरहका एक वैतनिक सहित बढ़ीमा 5 सल्लाहकार नियुक्त गर्न सक्नेछन्। अन्य मन्त्रालयले भने एक वैतनिक सहित बढ़ीमा 3 सल्लाहकार राख्न सक्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेन की प्रेस तथा अनुसन्धान विज्ञान दीप दहालका अनुसार विकास, निर्माण, पूर्वाधार विस्तार तथा बहुआयामिक समन्वय आवश्यक पर्ने मन्त्रालयमा विषयगत विज्ञता उपयोग गर्न सकियोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। तीन मन्त्रालयमा नियुक्त हुन सक्ने 5 एकजना मात्र वैतनिक हुने र बाँकी सल्लाहकार अवैतनिक रहने हुँदा अतिरिक्त आर्थिक भार नपर्ने उहाँले बताउनु भएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र नेपालका लागि साङ माओमिङ बीच विज्ञान प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकारी विस्तारबारे बुधबार छलफल भएको छ। मन्त्रीले बुधबार मन्त्रालयमा भएको भेटवार्तापछि सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै सन् 2023 भएको विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धी सहकारी सम्झौतालाई कार्यान्वयनतर्फ अघि बढ़ाउन समिति गठन गर्ने विषयमा छलफल भएको बताउनुभएको छ। सम्झौता भए पनि हालसम्म त्यसको कार्यान्वयनमा उल्लेख्य प्रगति हुन सकेको उहाँले बताउनु भएको छ। त्यसलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन दुवै पक्ष सहमत भएको उहाँले बताउनु भएको छ। भेटका क्रममा नेपालमा नवप्रवर्तन केन्द्रहरूको विकास, जैविक प्रविधि क्षेत्रमा अनुसन्धान तथा विकास, उच्च हिमाली क्षेत्र तथा हिमाली जड़ीबुटीको अनुसन्धान, वातावरणीय तथा पारिस्थितिक अनुगमनका लागि उपग्रह तथ्याङ्क साझेदारी गर्ने सहमति भएको उहाँले बताउनु भएको छ। आफ्नोपति विष्णु पौडेललाई गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै दोमाया पौडेल सर्वोच्च अदालत पुग्नु भएको छ। उहाँले पक्राउ गैरकानूनी भएको दावी सहित पौडेललाई थुनामुक्त गर्न आदेशको माग गर्नुभएको हो। रिट निवेदक पौडेलले विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धिकरण, अनुसन्धान विभाग र सुर्खेत प्रहरीलाई विपक्षी बनाउनु भएको छ। निवेदनमाथि आज सर्वोच्च अदालतमा प्रारम्भिक सुनवाई हुनेछ। विशेष अदालतले मंगलबार पौडेललाई 7 थुनामा राखेर अनुसन्धान गर्न विभागलाई अनुमति दिएको थियो। पूर्व उप प्रधान एवं अर्थमन्त्री समेत रहनुभएका पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो। उहाँलाई राति नै स्थल मार्गबाट काठमाडौँ ल्याएर मंगलबार अदालत उपस्थित गराइएको थियो। राप्रपाका अध्यक्ष राजेन्द्र लेङदेलले सुकुमवासीलाई होल्डिङ सेन्टर खाली गर्न दिएको उर्दी खेद जनाको भएको बताउनु भएको छ। होल्डिङ सेन्टरमा अस्थायी रूपमा बसोबास गर्दै आएका सुकुमवासीलाई 5 होल्डिङ सेन्टर खाली गर्ने निर्देशन दिएपछि उहाँले असन्तुष्टि जनाउनु भएको हो। सरकारले घरबार विहीन सुकुमवासीहरूको उचित व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ।
नेपालबाट चोरी गरी अमेरिका पुर्याएका दुईवटा मूर्ति फिर्ता भएको छ। न्यूयर्कमा रहेको नेपाली महावाणिज्य दूतावासमा आयोजित विशेष हस्तान्तरण समारोहमा न्यूयर्कको सरकारी वकिलको कार्यालयले पद्यवाणी र नृत्य देवीको मूर्तिको संयुक्त औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। महावाणिज्य दूतावासका अनुसार तेह्रौं शताब्दीको कांस्य पद्यवाणीको मूर्ति काठमाडौँको थम बहिलको अनुपम कलाकृति मानिन्छ। यो मूर्ति सन् 1971 र 1977 बीचको समयमा अवैध रूपमा अमेरिका पुर्याएको अनुमान रहेको छ। त्यसै गरी 16 शताब्दीको काठबाट निर्मित नृत्य देवीको मूर्ति ललितपुरको इभाहवीको उत्कृष्ट कष्टकलाको नमूना मानिन्छ। यो मूर्ति सन् 1969 र 1983 बीचमा चोरी गरी अमेरिका लगिएको अनुमान रहेको छ। यी मूर्ति न्यूयोर्कमा रहेको महानगर संग्रहालयबाट बरामद भएको थियो। यी दुवै सम्पदा नेपाल पठाउने तयारीमा रहेको छ। नेपालमा गैर कानूनी रूपमा बसोबास गर्दै आएका 24 बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ती नागरिक विभिन्न समयमा नेपाल प्रवेश गरे पनि आवश्यक परिचय खुल्न, कागजात, पासपोर्ट तथा वैध बसाई अनुमति नवीकरण नगरी राजधानीका विभिन्न स्थानमा बस्दै आएका थिए। केहीले पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपाल नछोडी बसोबास गरिरहेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 15 अन्तर्गत डल्लु सीता पाइला लगायतका क्षेत्रमा सञ्चालन भइरहेका कपड़ा उद्योग तथा कारखानामा छापा मार्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीको अनुसार पक्राउ परेकाहरू त्यही काम गरिरहेको अवस्थामा फेला परेका थिए। प्रहरीले उनीहरूको बसाई तथा नेपाल प्रवेश सम्बन्धी कागजातको अनुसन्धान गरिरहेको जनाइएको छ। पक्राउ परेका सबैलाई थप कानूनी प्रक्रिया अघि बढ़ाउन अध्यागमन विभाग कालिका स्थान पठाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ता प्रहरी उपनिरीक्षक पवन कुमार भट्टराईले विदेशी नागरिकको बसाई र गतिविधिमाथि निगरानी बढ़ाइएको बताउँदै अध्यागमन सम्बन्धी कानून उल्लंघन गर्ने जो कोही माथि कार्यवाही हुने स्पष्ट पार्नु भएको छ। कक्षा 12 को नतिजा प्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले आज काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गर्ने भएका छन्। नतिजा प्रकाशन र मूल्यांकन प्रक्रियामा त्रुटि भएको, पूरा मूल्यांकन तथा रिट्युट लिङ्कको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिन लागेका हुन्। प्रदर्शनको नेतृत्व रंजित कार्की, साहिल रिजाल, दिवा श्रेष्ठ, स्मृति खतिवड़ा, अंशु पन्त र साहेब शाह लगायत विद्यार्थीहरूले गरिरहेका छन्। उनीहरूले व्हाट्सएप समूह, टिकटक र इन्स्टाग्राम लगायत सामाजिक सञ्जाल मार्फत देशभरका विद्यार्थीहरूलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरिरहेका छन्। आन्दोलनको तयारी बारे बोल्दै रंजित कार्कीले विद्यार्थीहरूमाथि अन्याय भएको दावी गर्नुभएको छ। गण्डकी प्रदेशमा निजी क्षेत्रबाट संचालित 862 शिक्षण संस्थाहरूमा वार्षिक 15,44,39,31,000 रूपियाँ बराबरको आर्थिक कारोबार हुने गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल शिक्षण संस्था सर्वेक्षण 2081 अन्तिम प्रतिवेदनले गण्डकी प्रदेशको शैक्षिक अवस्थाको यस्तो चित्र देखाएको हो। सरकारले सरकार बाहेकको निजी सामुदायिक र गुठी मार्फत संचालित विद्यालय र क्याम्पसहरूको अवस्था समेटिएको यो सर्वे सरले गण्डकीमा शिक्षा क्षेत्र एउटा ठूलो उद्योगका रूपमा फस्टाएको पुष्टि गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले 2080 साउनदेखि 2081 असरसम्मको अवधिलाई आधार मानेर यो अध्ययन प्रतिवेदन तयार पारेको हो। नेपालमा पहिलो पटक सरकार बाहेकको स्वामित्वमा रहेका शैक्षिक संस्थाहरूको यति विस्तृत सर्वेक्षण गरिएको हो। खनिनी माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले अनुसन्धानमा आधारित शैक्षिक प्रदर्शनी गरेका छन्। जीवन उपयोगी सामग्रीहरू निर्माण गरेर विद्यार्थीहरूले बुधबार प्रदर्शन गरेका हुन्। उनीहरूले सामान ओसार्न सकिने रोबोटदेखि स्मार्ट भान्सा, दृष्टिविहीनहरूले प्रयोग गर्न सक्ने सेन्सर सहितको लौरो लगायत विभिन्न खोज सम्बन्धी सृजनात्मक सामग्रीहरू देखाएका थिए। शैक्षिक प्रदर्शनी अवलोकनका लागि बुधबार शुक्लगण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, उप प्रमुख कुम्बहादुर विकार राजु, वडा अध्यक्ष बुद्धि बहादुर थापा लगायतका अभिभावक र विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी हुनुभएको थियो। विद्यालयका प्रधान अध्यापक राजेश्वर घिमिरेले सिकाई प्रणालीको विस्तारसँगै विद्यार्थीको अनुसन्धान प्रतिको लगाव बढ़ाउन शैक्षिक प्रदर्शनी आयोजना गरिएको बताउनुभएको छ।
घिमिरेले यस्ता कार्यक्रमहरूले विद्यार्थीको सिकाइलाई दिगो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताउनु भएको छ। यहाँ कक्षा 8, 9 र 10 अध्ययन गर्ने विद्यार्थीहरूले टिच स्टल इनोभेसन प्रणालीसँगको सहकार्यमा एक हप्ते सिकाई पर्षद अनुसन्धानमा आधारित सामग्री निर्माण गरेर प्रदर्शन गरेका हुन्। तनहुँ वैदेशिक रोजगारीका नाममा ठगिने श्रमिक र तिनका परिवारको संख्या बढ़दो देखिएको छ। पछिल्लो 6.5 वर्षको अवधिमा मात्रै जिल्लाका 395 जना श्रमिक तथा परिवारका सदस्य वैदेशिक रोजगारीको प्रलोभनमा परेर ठगिएको शिकार भएका छन्। सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत संचालित आप्रवासी स्रोत केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2076-77 मंगिरदेखि चालू आर्थिक वर्ष 2082-83 असार 9 गतेसम्म वैदेशिक रोजगारीका नाममा पुरूष 369 र महिला 26 गरी 395 जना ठगिएका छन्। बिचौलिया र एजेन्ट मार्फत ठगीमा परेका ती मध्ये 260 उजुरीको सफल निरूपण गर्दै पीड़ितलाई 5,46,61,000 रूपियाँ क्षतिपूर्ति तथा आर्थिक सहायता दिलाएको केन्द्रले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रूसले अरबिक हतियारलाई विश्वलाई सम्भावित विश्व युद्धबाट जोगाउने एकमात्र माध्यमका रूपमा व्याख्या गरेको छ। विश्वव्यापी सुरक्षा संरचना कमजोर बन्दै गएको तथा नयाँ बहुराष्ट्रिय हतियार प्रतिस्पर्धाको चिन्ता बढ़िरहेको बेला क्रेमलिनले यस्तो धारणा सार्वजनिक गरेको हो। रूस र संयुक्त राज्य अमेरिका बीचको अन्तिम अरबिक हतियार नियन्त्रण सन्धि न्यू स्टार्ट गत फेब्रुअरीमा समाप्त भएपछि विश्वका दुई प्रमुख अरबिक शक्तिमाथिका प्रतिबन्ध हटेका छन्। दुवै देशले उच्च स्तरीय सैन्य वार्ता पुनः सञ्चालन गर्ने सहमति जनाए पनि उक्त सन्धिको नवीकरण वा प्रतिस्थापनाका विषयमा हालसम्म कुनै ठोस प्रगति भएको छैन। मास्कोमा आयोजित एक विदेश नीति मञ्चलाई सम्बोधन गर्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले विश्वव्यापी सुरक्षा प्रणाली क्रमशः कमजोर हुँदै गएको बताउनु भएको छ। मध्यपूर्व युद्ध अन्त्यका लागि इरान र संयुक्त राज्य अमेरिका बीच भएको सम्झौताले अमेरिकी दबावको विजय नभई अमेरिकाको पराजयलाई पुष्टि गरेको इरानका प्रमुख वार्ताकार तथा सांसद अध्यक्ष मोहम्मद बाघेर गालिबाफले बताउनु भएको छ। उहाँले उक्त समझदारी इरानी जनताको प्रतिरोध र अधिकारको संरक्षणको परिणाम भएको दावी गर्नुभएको छ। अजरबैजानको राजधानी बाकुमा बुधबार आयोजित एक सम्मेलनलाई सम्बोधन गर्दै गालिबाफले पाकिस्तानको मध्यस्थमा सम्पन्न इस्लामाबाद समझदारी कुनै दबाव वा जबरजस्तीको उपज नभएको बताउनु भएको छ। उहाँको अनुसार इरानी जनताको दृढ प्रतिरोध र राष्ट्रिय अधिकारको रक्षाले नै उक्त सहमति सम्भव भएको हो। उहाँले इस्लामाबादमा भएको सहमतिलाई अमेरिकाको पराजयको घोषणा पत्रको रूपमा व्याख्या गर्दै मध्यपूर्वको सुरक्षा क्षेत्रीय देशहरूले नै सुनिश्चित गर्नुपर्ने धारणा राख्नु भएको छ। विदेशी सैन्य उपस्थितिले स्थायी सुरक्षा स्थापना गर्न सक्ने वा र बरू अस्थिरताको स्रोत बन्ने उहाँको भनाइ रहेको छ। यिनै खबरहरूसँगै हामी ढोरबारे हाइलाइट्सको अन्त्यमा रहेको छौ। विदा हुनु पूर्व आजको मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।

0: हवस् यही खबरहरूसँगै बिहान 5:25 बजेको ढोरबारा हाइलाइट्स आजको लागि सकिएको छ। 7 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to Learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
5: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
4: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तनहुँ।
7: फुटै खाए सारै मिठो पकाए त स्वाकै, एक पाकेटले पेट भरि नि के हो भने अपवाकै।
8: यी यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
3: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल